0: आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिमकुने, काठमाडौँ।

0: कार्यक्रम एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको छुटिएर तिमीसँग बाँच्न सक्ने भए किन भन्ने होइन गीत एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौ। हाम्रो देवजीले हृदयमा पार्नुभएको त्यस्तो गीत मार्फत हामीले विवश कुलुङ पृथकजीलाई पनि समर्थन जनाएका छौ। अब भने पार्नु तपाईँको, तपाईँले पनि आफूलाई मनपर्ने गीत हृदयमा पार्नुहोला। आज लोकदोरी बाहेक अन्य जुनसुकै गीत पनि तपाईँले हृदयमा पार्न पाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। हजुर, ज्ञान बहादुरजी बोल्नुभयो?
1: हजुर।
0: के छ हजुरको खबर?
1: ठिकै छ।
0: खाजा लिनुभयो?
1: छैन।
0: खाजा खानुभएको छैन? कता हुनुहुन्छ? गोठालो गर्दै हामीलाई सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: सुनेर साथ दिनुहोला। के छ नयाँ नौलो खबर?
1: केही पनि छैन दिदी, सबै ठिकै छ।
0: सबै ठिक हुनुपर्छ। गर्मी कतिको छ?
1: हजुर,
0: गर्मी कतिको छ?
1: गर्मी एकदम छ दिदी, गर्मी यता धेरै नै,
0: धेरै गर्मी छ है। ल, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला है त। ल, हामी कार्यक्रमतर्फ लागौ, समय कम छ। कुन गीत सुन्नु मन छ?
1: मलाई चलचित्रको गीत राख्दिने न,
0: कुसुमेर रुमालको गीत है। ल, चलचित्र गीत कुसुमेर रुमाल तपाईँको लागि राख्छौ। तपाईँले आफ्नो आफन्त साथीसँग सम्झना राख्नुहोस् है त।
1: हजुर, हुन्छ। सबभन्दा पहिला दिदी हजुरको लागि, हजुर परिवार सबैको लागि, अनि जति नै हामी छौ, अनि छोराको लागि, अनि मेरो हामी कतिजना थियो, मेरो छोराहरू छ काठमाडौँमा, मेरो छोराहरूको लागि, अनि जुन जुन ठाउँमा छ आएर सुनिरहेछ त्यहीजनाको लागि सिकिन्छु।
0: हस्त नमस्ते। हुनुहुन्थ्यो ज्ञान बहादुर पहरजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ मुभीसँग कुसुमे रुमाल, मायाको बारेमा एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ। सो गीत मार्फत हामी एकजना साथीसँग छोटो मिठोमा कुराकानी गर्छौ, त्यसपछि उहाँको रोजाइको गीत राख्दै तपाईँले पठाउनुभएका कमेन्टहरूलाई छोटो मिठोमा वाचन गर्दै हामी पनि विदा लिनेछौ। यति बेला हुनुहुन्छ सम्पर्कमा साथीको हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हजुर नमस्कार। दर्शन नमस्ते।

0: म्याम सन्चै हुनुहुन्छ?
1: नमस्ते नमस्कार दर्शन हजुर, एकदम म सन्चै छु। के छ हजुरको खबर?
0: ठिक ठाक छ। कति मित्रहरूले थाहा कसको आवाज भनेर, यो हाम्रो समुद्रजीको आवाज, म रमाउने मान्छे काठमाडौँबाट बुद्धरत्न बजरा।
1: अवश्य भने मलाई थाहा भइसकेको छ, म एकैछिनमा भन्न लागिरहेको थिएँ, त्यही भएर चाहिँ मैले सुरुवातमा हजुरको नाम लिएन। ठिक छ, अनि बुद्धजीको खबर के छ सुनाउनुहोस्।
0: ठिक ठाक छ, काठमाडौँ अलिक सिनसिन पानी परिरहेको छ, अलिकति आँखाको इन्फेक्सन भएर अफिसमा नआउनु जारी भएको छ मलाई है, किनभने मौसम पनि त्यस्तै छ, आजकल गर्मी एकैछिनमा गर्मी हुने, एकैछिनमा जाडो हुने, त्यही भएर मलाई कन्जाइटी भाइटिस भन्ने एउटा सरवा रोग सरेछ कि, एउटा साथीकोबाटै सरे मलाई पनि, अरूलाई पनि सर्ला भनेर अफिसमा नआउनु दुई चार दिन भने एक हप्ता प्राप्त।
1: ठिक छ, शीघ्र स्वास्थ्य लाभको कामना छ हजुरलाई, छिटो भन्दा छिटो निको हुनु होला, समय पनि कम छ। अरू के छ?
0: अरू केही छैन, केही पनि छैन। आज मेरो भनौँ न बोसको फेरि अर्को अपरेसन गराएको छ, मेरो बोस हुनुहुन्छ रेडियोको राजु राज्य भद्राचार्य, उहाँलाई मेरो सम्पूर्ण नेवारी स्व युनिटको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। त्यसै गरी यति राम्रो प्रस्तुतिलाई हाम्रो सम्झना म्यामलाई थ्याङ्क यू भन्न चाहन्छु, ललिता म्याम, अब मिसुजी, त्यसै गरी मेरो प्यारो मित्रै भनौँ हाम्रो सिद्धार्थ सर है, उहाँलाई पनि हाम्रो मेरो जहिले पनि उहाँको बेला बेला सुनेर हाम्रो टाइम सेसनको सागरजीले एकदम मिठो सम्झना है भनेर सुन सुहाइदिनु होला है भन्दै हुनुहुन्छ, सायद पक्कै पनि पुग्यो होला हाम्रो यो सिद्धार्थ सरसम्म चाहिँ भन्दै हजुरको भाषाबाट ओझेल पऱ्यो। ओके भाइ,
1: नमस्ते नमस्ते, आउनुहुन्थ्यो काठमाडौँदेखि बुद्ध वज्रचार्यजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन लिँदैनौँ, उहाँहरूको रोचाइको गीत कार्यक्रममा राख्दै तपाईँले पठाउनुभएका कमेन्टहरूलाई म छोटो भिटोमा वाचन गर्छु। हुनुहुन्छ सुमित यादव सुनुवारकीराजी हुनुहुन्छ, नमस्ते हजुर, म रावि छपदेउराले हाल चाहिँ काठमाडौँ बौद्ध जुर पार्टीबाट सुमित यादव सुनुवारकीराज हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ। अब बस्ने गीत चाहिँ विशेष गरी हजुरको लागि प्यारी मम्मी र मेरो घर परिवारको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अभागी राई निसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ टेकु छेत्रीजी हुनुहुन्छ, उहाँले पनि नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है भारतबाट, मेरो घरमा हुनुहुने श्रीमती छोरालाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी मिर्जा हाङ लिम्बुजी हुनुहुन्छ सेवाहरू है, म पनि कार्यक्रम सुन्दैछु, केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सुनाउनु पर्दा डिकेन्द्र सुमनासन लिम्बु तारा शंकर विनोदजीलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मिलन खायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दुहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। भावना मगर्जी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस, म पनि सुन्दैछु है इण्डियाबाट, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी कर्णप्रिय केसीजी हुनुहुन्छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णलाई, म पनि यता भारतको हिमचालबाट कार्यक्रम सुन्दैछु, एकदमै राम्रो छ कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी तो बहादुर फुलामीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मुखर्जी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर हो, कलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु, सम्पूर्णलाई मिठो माया सम्झना छ, र विशेष गरी मेरो रञ्जित गाले साथीलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म पनि प्रोग्राम सुन्दैछु है सिन्धुलीबाट, शर्मिला हायु प्यारी बुटुहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ दिलदेखी रियाजी हुनुहुन्छ, उहाँको होइन मैले कमेन्ट वाचन गर्दै थिएँ होइन, कहिलेकाहीँ चाहिँ यस्तो समस्या देखाउँछ नि होइन, उहाँ हुनुहुन्थ्यो हाम्रो साथी, गुड आफ्टरनुन सिस्टर दर्शन सेवार है, ब्युटिफुल सिस्टर के छ खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ, एकदम मेरो खबर एकदम ठिक छ, आरामै छु भन्नुपर्छ, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हजुर नमस्कार है, म पनि सानोदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, बुद्ध बज्रचार्यजी हुनुहुन्छ, सम्झना म्याम नमस्ते है भन्नुहुन्छ, उहाँसँग कुराकानी पनि भइसक्यो, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विवस कुलुङ पृथकजी हुनुहुन्छ, हजुर रेडियो हाम्रो पात्रबाट बजेको छैन है भन्दै हुनुहुन्छ, हजुरको एसएमएस मैले पहिला अहिले हेरेर मैले हामीले जानकारी पाइसकेका छौँ, हजुरलाई विशेष धन्यवाद है। त्यसै गरी स्नेहा राईजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन, म पनि प्रोग्राम सुन्दैछु है, भन्दै हुनुहुन्छ पोखराबाट दिनेश साराई सम्झना सबैलाई भन्दै हुनुहुन्छ। त्यसै गरी सत्यकला साराजी हुनुहुन्छ, उहाँले पनि नमस्कार सम्पूर्णलाई चाहिँ मिस यु भन्नुभएको छ। बेलिया स्वामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई। विवश कुलुङ पृथकजी हुनुहुन्छ, बस्न थाल्यो भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुटिनुपर्ने हुन्छ। यति बजेसम्म हामीले आजको बसाईमा छजना साथीहरूसँग कुराकानी गर्न सफल भयौं। हुनुहुन्थ्यो धनुगोजीमेर हरिया योगी देव महाजी, विवश कुलुङ पृथक, ज्ञानबहादुर पहरी अनि बुद्ध बजुर सारीजी हुनुहुन्थ्यो। उहाँलाई सम्पूर्णलाई एकदम उष्ट धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि बोल बजेका बिटा गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यम अप्नाएर हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज फ्रिक्वेन्सीबाट सुनेर साथ दिनुहुने साथी अनि फेसबुक पेजबाट आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश पठाउनुहुने साथीहरूलाई पनि मनैदेखि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा यति जसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै हाम्रो बहादुरजीले रोसाईमा पार्नुभएको छ एकदमै मिठो गीत मुभीसँग कुसुमे रुमाल। यो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
4: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। राष्ट्रपति सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता, साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो, अब 500 रूपियाँको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेशका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायम रहने, यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले ताप लहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा विज्ञको जोड़। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, विमानस्थल संरचनामा गम्भीर क्षति, उड़ानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले बताउनु भएको छ। दुई देश बीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। राष्ट्रपाका सभापति रवि लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा 5 दिने भारत भ्रमण गर्दै हुनुहुन्छ। उहाँ अस्ति सोमबार भारत जानुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्ति र एमाले ठूलो धक्का खाएको बताउनु भएको छ। काठमाडौँमा आजदेखि शुरू भएको 2 दिने कार्यशालामा बोल्दै उहाँले चुनावको परिणामले देशभक्ति अभियानलाई गम्भीर धक्का दिएको जिकिर गर्नुभयो। उहाँले भदौ 23 र 24 गते घटना सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्व नियोजित षड्यन्त्र भएको आरोप समेत लगाउनुभयो। अध्यक्ष ओलीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई गर्दै ती घटनाहरू प्रायोजित र अपराधिक क्रियाकलापको हिस्सा भएको दावी गर्नुभएको हो। अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने भन्दै आफूले आयोगलाई बयान पनि नदिने बताउनुभयो। विपक्षीलाई फसाउन आयोग गठन गरेको उहाँको आरोप छ। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको रबर स्ट्याम्प बन्नुभएको आरोप लगाउँदै ओलीले उहाँको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। फागुन 21 गतेको चुनावमा हार बिहोरेपछि उहाँ पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्नु भएको हो। नवयुवा आन्दोलनमा भएको मानवीय क्षतिको अभियोगमा उहाँ चैत 14 गते पक्राउ परी चैत 26 गते रिहा हुनुभएको थियो। त्यसपछि उहाँको पत्थरीको शल्यक्रिया गरेर आराम गर्दै हुनुहुन्थ्यो। सांसदहरूको विरोधका कारण आज राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिनुभएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता गर्नुपर्ने माग राख्दै विपक्षी दलले अवरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। यसअघि हिजो प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधका कारण आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाब दिने बेलामा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध हुँदै आएको छ। सरकारले स्थलमार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा बढ़ीको सामान भित्राउन नपाउने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर ₹500 पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा ₹500 निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नली छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याउने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थलमार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयनमा गएपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै ₹100 सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहारत भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरै यसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका थिए। यस्तै कतिपयको सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहार समेत भन्सार तिर्नु परेको गुनासो आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज तराई मधेस तथा मध्य पहाड़ी क्षेत्रमा गर्मी निकै बढ़ेको छ। बितेको 12 घण्टामा तराई मधेसको एकाध बाहेक ठाउँमा पानी नपरेपछि गर्मी निकै बढ़ेको हो। मौसम पूर्वानुमान महाशाखा अनुसार तराई मधेसका धेरै ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपाससम्म पुगेको छ। यसैबीच यस वर्ष गर्मी निकै बढ़न सक्ने चेतावनीका बीच विज्ञ एवं सरकारवालाहरूले हिट एक्सन प्लान अर्थात ताप लहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनीहरूले पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै योजना कार्यान्वयनलाई चुस्त बनाउनुपर्ने बताएका हुन्। नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरै सो जिल्ला तातो हावाको उच्च जोखिममा रहेका भन्दै सचेतना कार्यक्रममा जोड़ दिनुभयो। यस्तै नेपाल विपद पूर्व तयारी सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर वसन्तराज अधिकारीले पालिकामा तापक्रम र आर्द्रताको तथ्याङ्क नियमित रूपमा संकलन तथा विश्लेषण नगरेसम्म एकै मापदण्डमा आधारित दृष्टिकोणले नेपालको ताप लहर समस्या समाधान गर्न सम्भव नभएको बताउनु भयो। जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमै तापक्रम बढ़दा त्यसको असर नेपालमा पनि परेको छ। यस्तै यो वर्ष शक्तिशाली एलनिनोका कारण दक्षिण एसियामा सामान्य भन्दा बढ़ी गर्मी हुने र मनसूनी वर्षा कम हुने अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस अघि नै यो वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको पूर्वानुमान गरेको छ। अब विदेशको खबर, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएका र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरेको समाचार संस्था एपीले जनाएको छ। घाइतेको संख्या सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको यो विमानस्थल सोमबारदेखि मात्र पुनः सञ्चालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एक अर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो घटना भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइन लाइनमा इरानी क्षेपीयास्त्र आक्रमणको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका ठाउँलाई लक्षित गरेको दावी गरेको छ। यद्यपि कुवेतको नाम भने प्रत्यक्ष रूपमा उल्लेख गरेको छैन। अमेरिकी सेन्ट्रल कमाण्डले हर्मुज जलमार्ग नजिकै इरानी सैन्य संचार तथा नियन्त्रण केन्द्रमा जवाफी कार्यवाही गरेको जनाएको छ। कुवेत विमानस्थलमा भएको यो आक्रमणले मध्यपूर्वको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढ़ाउँदै नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाव सृजना गरेको छ। अब खेल खबर। न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20, 4 एकदिवसीय र 2 टेस्ट क्रिकेट आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यसपछि न्यूजील्याण्डले जनवरी र फेब्रुअरीमा श्रीलंकासँग 3 एकदिवसीय र 3 टी20 क्रिकेट खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको मोदीको भनाई। सरकारले सीमाबाट ल्याउन पाउने वस्तु मूल्यको सीमा बढ़ायो। अब 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो। केही दिन गर्मी कायम रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकाले तापलहर प्रतिकारी योजना सुदृढ़ गर्नुपर्नेमा बिकेको जोड़। अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण। विमानस्थल संरचनामा गम्भीर क्षति। उडानहरू रोकिए। र न्यूजील्याण्ड र भारत बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभएको हो। नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै उहाँले चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो। कार्यवाहक मेयर डंगोलले बर्खायाममा सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन, दिनमा कम्तीमा 3 पटक गस्ती सञ्चालन गर्न तथा सड़क फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनमा निरन्तर निगरानी राख्न निर्देशन दिनुभयो। उहाँले नगर प्रहरीको सरूवा बढ़ुवा तथा तह मिलानका विषय कानून सम्मत रूपमा अगाडि बढ़ाइने पनि बताउनुभयो। महानगरले आज नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो। उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको दुई दिने ई कमर्स तालिम सम्पन्न भएको छ। हिजो आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले डिजिटल युगमा समय अनुसार नबदलिने व्यक्ति र व्यवसाय पछाडि पर्ने बताउँदै व्यवसायीहरूलाई कानून बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिमबाट सिकेको सिप व्यवहारमा उतार्न र संघका अध्यक्ष कृष्ण मुरारी नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि ई कमर्स ज्ञान अपरिहार्य भएको बताउनुभयो। तालिम संयोजक अनिल शिवाकोटीले अनलाइन पसल मार्फत आमदानी बढाउने ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै झण्डै 3 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले 9 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा बर्दियाका राजेश छेत्री, मकवानपुरका तीर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली र उपेन्द्र तामाङ, गोर्खाका रोशन बाबु मल्ल, सुनसरीका उज्जवल थापा मगर, बर्दियाका प्रकाश सिंहखडा, लमजुङकी ज्योति गुरूङ र पाल्पाका राजीव नेउपाने छन्। राजेशले मौरिसस र सेसेल्स पठाइदिने भन्दै 31 जनाबाट 1 करोड़ 41 लाख रूपियाँ भन्दा धेरै, तीर्थमान र गोवर्धन ले सेसेल्स पठाइदिने भन्दै थप 1 करोड़ 41 लाख रूपियाँ बढ़ी असुलेका थिए। रोशनले अमेरिका, उज्जवलले क्यानाडा, प्रकाशले कम्बोडिया, ज्योतिले यूएई र राजीवले क्यानाडा र पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएका उज्जवलका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद कुमार थापाले जानकारी दिनुभयो। र पछिल्लो 24 घण्टामा काठमाडौँ उपत्यकामा 2,279 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 23,71,042 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 119 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 160 जना, संकेत बत्ती उल्लंघन गर्ने 134, तीव्र गतिमा गाड़ी चलाउने 118 जनालाई कार्यवाही गरेको छ। यसै गरी अनुशासन पालन नगर्ने 114, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 120, एकतर्फी सड़कमा गाड़ी चलाउने 144 र अरू नियम पालना नगर्ने 1,296 जना कार्यवाहीमा परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा गर्मी बढ़्यो, केही दिन गर्मी कायमै रहने। यस वर्ष उच्च गर्मीको सम्भावना रहेकोले तापलहर प्रतिकार योजना सुदृढ़ गर्नुपर्नेमा बिग्रिएको जोड। नागरिकसँग नम्र व्यवहार गर्न काठमाडौँ नगर प्रहरलाई कार्यभाग मेयर डंगोलको निर्देशन, कानून सम्मत रूपमा सरूवा र वृद्धि विकास अगाडि बढ़ाइने भनाई। र काठमाडौँ उपत्यकामा ट्राफिक कार्यवाहीबाट एकै दिन झण्डै 24 लाख रूपियाँ जरिवाना संकलन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
10: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
13: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
14: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
14: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98442050596, 0447590453।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
14: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
15: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
14: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305 0484530305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
11: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
16: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
17: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
18: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
19: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
15: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
19: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
15: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
20: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: घर बनाउन को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
5: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
5: त्यसो भए ध्यान दिएर सुन्ने
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
5: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
8: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
9: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
9: सम्पर्क नम्बर 048-45-143 98-63-023-422
10: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: Oh, ladies and babies, drop your body in the club.
1: अहिले दिउँसोको चार बजे
2: हजुरको रेडियो 102.5

नमस्कार। अपराह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा रामेछापको लिखुतामाकोशी गाउँपालिकालाई मंगलबारदेखि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ। यो सँगै रामेछाप जिल्लाका 6 वटा पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएका छन्। धोबीमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख सिना खड्का कार्की र वरिष्ठ जनस्वास्थ्य अधिकृत विभो कुमार जाले उक्त पालिकालाई पूर्ण खोप युक्त पालिकाको प्रमाण पत्र प्रदान गर्नुभएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख किशोरी शाहका अनुसार पालिकामा रहेका 15 महिनासम्मका 148 जना, 16 महिनादेखि 23 महिनासम्मका 168 जना र 24 महिनादेखि 51 महिनासम्मका 447 जना बालबालिकालाई खोप सुनिश्चित भएको छ। कार्यक्रममा गाउँपालिकाबाट अब जन्मने बालबालिकालाई पनि नियमित खोप लगाउने प्रतिबद्धता प्रकट गरिएको थियो। पूर्ण खोप युक्त गाउँपालिका घोषणा गर्ने अवस्थामा योगदान गर्ने 77 जना महिला स्वास्थ्य स्वयंसेविका

स्वास्थ्य स्वयं सेविका स्वास्थ्य जोगीका इन्चार्ज ओडाखोप समन्वय समिति लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। उक्त कार्यक्रममा जिल्ला समितिकी प्रमुख चिना खड्का कार्की, उपप्रमुख प्रेम बहादुर थापा, लिखु तामाकुसी गाउँपालिकाका प्रमुख केशव बहादुर, जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभोग कुमार झा लगायतले आफ्नो धारणा राख्नु भएको थियो। रामेछापको मन्थली स्थित तामाकुसी बोर्डिङ स्कूलले शैक्षिक वर्ष 2082 विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी र उनीहरूका अभिभावकलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। मंगलबार विद्यालय प्रांगणमा आयोजित विशेष समारोहमा माध्यमिक शिक्षा परीक्षा 2082 विशिष्ट श्रेणी 4 जीपीए ल्याउन सफल 10 जना र मन्थली नगरपालिका स्थित र आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा आठमा विशिष्ट श्रेणी 4 जीपीए प्राप्त गर्ने 5 जना गरी कुल 15 जना विद्यार्थीलाई सम्मान गरिएको हो। विद्यालय संचालक समितिका अध्यक्ष श्री गोविन्द प्रसाद घिमिरेले उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद प्रोत्साहन पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उत्कृष्ट विद्यार्थीलाई जनहे 10,000 नगद र प्रमाणपत्र, आधारभूत तहका उत्कृष्ट विद्यार्थीलाई जनहिरो 3,000 नगद र प्रमाणपत्र, विद्यार्थीहरूको सफलतामा सारथी बनेका उनीहरूका अभिभावकहरूलाई समेत अध्यक्ष घिमिरेले 2 सला उडाए सम्मान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विद्यालय प्रशासन तथा शिक्षकहरूले सम्मानित हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लगनशीलता र अभिभावकहरूको स्तर सहयोगको उच्च सम्मान गर्नुभएको थियो। साथै विद्यालयको सम्मानित सम्पूर्ण विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेको थियो। स्थानीय बुद्धिजीवी, शिक्षा प्रेमी र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने विश्वास विद्यालयले लिएको छ। कमलामाई नगरपालिकाले लामो समयदेखि जीर्ण अवस्थामा रहेको सिन्धुलीको स्टल बजारको भवन हटाउने निर्णय विरूद्ध दायर भेट निवेदनमा उच्च अदालत पाटनले अन्तिम आदेश जारी गर्न अस्वीकार गरेपछि उक्त संरचना हटाउने प्रक्रिया अगाडि बढ़ने भएको छ। अदालतको पछिल्लो आदेशसँगै नगरपालिकालाई भवन भत्काउने कार्य अघि बढ़ाउन कानूनी अवरोध हटेको छ भने बजार क्षेत्रमा रहेका व्यवसायीहरूले पनि आफ्ना सटर खाली गर्न विकल्पको खोजीमा लागेका छन्। स्टल हटाउने नगरपालिकाको निर्णय विरूद्ध राजकुमार श्रेष्ठ सहित 11 जनाले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए। उक्त निवेदनमाथि सोमबार सुनवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारी र नारायण प्रसाद सुवेदीको संयुक्त इजालसले तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको भन्दै निवेदनकर्ताको माग अनुसारको रोक आदेश दिन अस्वीकार गरेको हो। कमलाबाई नगरपालिका 5 आलेकी उर्मिला नेपालीको दैनिकी अहिले व्यावसायिक कृषि र पशुपालनसँग गाँसिएको छ। बिहान सबेरै गोठको सरसफाईदेखि दूध दुहने, डेरीमा दूध पुर्याउने र पशुका लागि आहार व्यवस्थापन गर्ने काममा व्यस्त रहने उर्मिलाले केही वर्ष अघिसम्मको संघर्षपूर्ण जीवनलाई पछाडि सार्दै आज सफल कृषकका रूपमा आफूलाई विस्थापित गर्नुभएको छ। उहाँको गोठमा उन्नत जातका जर्सी गाई पालिएका छन्। कुरली, तारे, मुरली र गोठो नामले चिनिने त्यो गाई मध्ये हाल 2 वटाले दैनिक गरेर 35 लिटर दूध उत्पादन गरिरहेका छन् भने अन्य 2 वटा ब्याउने तयारीमा रहेका छन्। दूध बिक्रीबाट मासिक करिब 35,000 रूपियाँ बचत हुने गरेको उर्मिलाको भनाइ छ। पशुपालनसँगै व्यावसायिक तरकारी खेती पनि उनको आमदानीको महत्वपूर्ण आधार बनेको छ। 2 कट्ठा जमिनमा गरिएको सुधारिएको तरकारी खेतीबाट मासिक 20,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँले बताउनुभयो। घर परिवारको पोषण सुनिश्चित गर्न विभिन्न फलफूल समेत रोपिएका छन्। यसले बजारमा निर्भरता घटाउनुको साथै पारिवारिक पोषण स्तर सुधार्न सहयोग पुगेको छ। मौतरीमा डाका चोरीमा संलग्न व्यक्तिहरूको गोली प्रहारबाट 2 जना घाइते भएका छन्। गैराती मौतरीको सोनाम गाउँपालिका 3 खखना स्थित रामेश्वर यादवको घरमा
ढाका चोरी भएको हो। सो क्रममा घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका 5-6 जना अपरिचित व्यक्तिसँग प्रति बाध हुँदा 27 वर्षीय रामेश्वर यादव र उनके श्रीमती 22 वर्षीय किरण यादवमाथि गोली प्रहार भएको थियो। गोली लागेर दुवैजना घाइते भएका छन्। घाइते भएका दुवैजनालाई प्रारम्भिक उपचारपछि थप उपचारको लागि जनकपुर पठाइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोज कार्य तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै अपरान्ह 4 बजेको रामेछाप खबर अहिलेलाई यति नै। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
7: हजुरको रेडियो 102.1 मेगा

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हावा हुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761633033, वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849773479, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345 र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203353 र सुशीला बलमपाखी, सम्पर्क नम्बर 9944214403, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869735509, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9731330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173। नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
6: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 9851-2016, 9843-36-91-94।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: हेर्दै त मेरो दाँतमा के भन्छ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
2: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-540-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
11: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
12: कसरी फलिरहेछ, तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
13: गाडी भाडा पटाएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो, त्यति बस्ने
12: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेको छ।
14: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
15: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
16: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
11: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ,
17: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले बजारमा सधैँभरि चर्चामा रहने विषय रासायनिक कृषि र प्राङ्गारिक कृषिका कुराहरू चाहिँ त्यो भर्सेजको रूपमा चाहिँ पटक पटक पटक पटक बहस पनि हुने गरेको छ। विभिन्न ठाउँहरूमा चाहिँ दुईटा क्षेत्रका व्यक्तिहरूसँग हामी सँगै बस्दा पनि दुईटै एङ्गलबाट हरेक कुराहरू चाहिँ हुन् कि जस्ता लाग्छन् र प्राङ्गारिक र रासायनिकको कुराहरू गर्दै गर्दा चाहिँ बढ्दो जनसङ्ख्या र भूमिको चाहिँ घट्दो अवस्थाले गर्दा चाहिँ हामीले उत्पादकत्व बढाउनको लागि पनि रासायनिक पद्धति चाहिँ अबको अपरिहार्यता हो, आवश्यकता पनि हो र बाध्यता पनि हो भन्नेहरू पनि धेरै हुनुहुन्छ। त्यसरी हामीले अहिले चाहिँ हामीले उत्पादन गरेका चिजहरू चाहिँ हाम्रो स्वास्थ्यको लागि, हाम्रो वातावरणको लागि, हाम्रा जीव जन्तुहरूको लागि चाहिँ सही छन् कि छैनन् त्यसमा चाहिँ हामी ख्याल गर्नुपर्छ। हामीले उत्पादन गरेका चिज चाहिँ स्वास्थ्यवर्धक हुनुपर्छ, त्यसरी हामीले जैविक खेती पद्धतिलाई अवलम्बन गर्नुपर्छ भन्ने खालका विज्ञ व्यक्तित्वहरू पनि हामी कहाँ प्रशस्तै हुनुहुन्छ। आज हामीले जैविक खेतीका प्रबन्धन कसरी गर्न सकिन्छ र जैविक खेती पद्धतिबाट पनि हामीले भनेजस्तो उत्पादन कसरी लिन सकिन्छ भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा उठाउने प्रयास गरेका छौँ। हुन त हामीले रासायनिकको विरोधी होइनौं, यद्यपि अहिलेको अवस्थामा चाहिँ रासायनिक चिजहरूले हाम्रा हरेक चिजहरूलाई वर्चस्व कायम गर्दै गर्दा चाहिँ हाम्रा धेरै चिजहरू बिग्रेका छन् र बिगारिएका छन्। त्यसलाई चाहिँ सपार्नको लागि चाहिँ अब हामीले जैविक खेती पद्धतिलाई चाहिँ पक्कै पनि जोड़ दिनुपर्छ र यसमा पनि सही विकल्पहरू खोज्न सक्नु पर्यो भन्ने खालको महत्वपूर्ण विषयलाई आजको श्रृङ्खलामा जोड्ने प्रयास गरेका छौँ। आज हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरी, जसले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा समेत अनुभव प्राप्त गर्दै यही नै अभियानलाई अर्ग्यानिक अभियान अथवा जैविक पद्धति जैविक खेती प्रबन्धनका अभियानहरूमा समेत सरिक हुनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, प्राङ्गारिक खेती विज्ञ पनि हुनुहुन्छ। त्यसै गरी नेपसफ्ट भन्ने एउटा संस्था रहेको छ जसले चाहिँ प्रमाणीकरण गर्ने अर्ग्यानिक प्रमाणीकरण गर्ने र अर्ग्यानिक क्षेत्रमा प्राङ्गारिक क्षेत्रमा खेती गर्न चाहनेको लागि प्राविधिक सेवा सुविधा पनि दिने र अवेरनेस गराउने काममा पनि लाग्दै गरेको यो संस्था हो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दखल प्राप्त व्यक्तित्व महेश्वर घिमिरी अन्य विभिन्न संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। उहाँ कता आबद्ध हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने खालको विषय हामी उहाँ मार्फत पनि धेरै कुराहरू पक्कै पनि बुझ्नेछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ आजका हाम्रा अतिथि अर्थात महेश्वर घिमिरी नेपसफ्टका समेत अध्यक्ष हुनुहुन्छ र वरिष्ठ प्राङ्गारिक तथा जैविक खेती विज्ञ पनि हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार,
1: हजुर नमस्कार।
0: आराम हुनुहुन्छ?
1: हामी ठिक छ।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ यो बीचमा चाहिँ?
1: अहिले अब खासै त्यति विधि जुन व्यस्त चाहिँ त छैन, अलिकति अब स्वयंसेवकको रूपमा यो अन्तर्राष्ट्रिय प्राङ्गारिक निरीक्षकहरूको जुन संस्थाभित्र एथिक कमिटी भन्ने छ, इथिक कमिटी भन्छौँ, इथिक भन्छौँ नि हामी, नैतिकता भन्छौँ नि, नैतिकतासँग सम्बन्धित एउटा समिति छ, त्यो समितिको सदस्य भएर काम गरिरहेको छु म। अनि सँगसँगै अब नेपसटमा पनि आबद्ध छु, अनि गैर सरकारी संस्था जुन यो सेकार नेपाल भयो, अनि अरू सङ्घ संस्थाहरू पनि आबद्धता छ। अब अहिले चाहिँ प्रायः यसो चाहिँ अध्ययन गरेर बस्छु, अनि कहिले चाहिँ जरुरी पर्दा बोलायो भनेदेखि निरीक्षणको लागि चाहिँ बाहिर कतै जान्छु, नेपालमा नि गर्छु, त्यस्तैमा व्यस्त छु।
0: यहाँसँग धेरै विषय छन्, थोरै मात्रै किसानले भए पनि यहाँका कुरालाई अवलम्बन गर्छन्। यद्यपि हामीले धेरै संख्या धेरै भन्दा पनि थोरैले मात्रै भए पनि यहाँका कुरालाई सुनेर अवलम्बन गर्न चाहे भने चाहिँ यो ठूलो महत्वपूर्ण विषय हामीलाई अथवा हाम्रो चाहिँ महत्वपूर्ण उपलब्धि हो भनेर पनि यहाँसम्म बोलाएका छौँ। आउनु भएको छ, हामी आभारी पनि छौँ। बीचमा युएसए पनि जानु भएको थियो, यो बीचमा यही कामकै सिलसिलामा हुनुहुन्थ्यो कि अपडेट यही नयाँ कामको लागि?
1: युएसए गएको चाहिँ खास नेता त मेरो पारिवारिक उसमा हो, तैपनि पारिवारिक भए पनि युएसएमा पनि म चाहिँ यो युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रिकल्चरको चाहिँ नेसनल अर्ग्यानिक प्रोग्राम भन्ने छ, त्यो प्रोग्रामको चाहिँ स्ट्रेन्थेनिङ अर्ग्यानिक इन्फोर्समेन्ट भन्ने प्रोग्राममा पनि सहभागी भए, अनि त्यो चाहिँ खास अब के भन्दा मेरो क्षमता विकासको लागि पनि यो त्यहाँको अमेरिकी सरकारले कसरी जुन नियममा चाहिँ परिमार्जन गरेको छ, प्राङ्गारिक नियमावली प्राङ्गारिक जुन निर्देशिका कसरी परिमार्जन गरेको छ, कहाँ कहाँ के जुन परिवर्तन भएको छ, त्यो परिवर्तनले हामीलाई के असर गर्छ, हामी जस्तै अरू विकासशील देशलाई के असर पर्छ, विकासोन्मुख देशलाई के असर गर्छ, औद्योगिक देशहरूलाई के असर गर्छ, त्यो विषयमा चाहिँ अब विचार विमर्श गर्ने आफ्नो चाहिँ अन्तर सम्वाद गर्ने कार्यक्रममा सहभागी भए, अन्यथा त्यो चाहिँ मेरो निजी
0: पारिवारिक पनि थियो। यहाँहरूको संस्था छ नि जुन अस्ट्रेलियामा केन्द्रित भएको संस्था जसले चाहिँ विभिन्न देशहरूमा चाहिँ यस्तै खालको प्राङ्गारिक अभियानहरूमा सरिक हुन्छ, म त्यसको चाहिँ कन्ट्री डाइरेक्टर हुनुहुन्छ, यहाँ चाहिँ निरीक्षक हुनुहुन्छ।
1: अनि म चाहिँ यो नेपालको चाहिँ सम्पर्क व्यक्ति भन्छन् तर म सम्पर्क व्यक्ति त होइन, त्यो इन्डिपेन्डेन्ट इन्डिपेन्डेन्ट निरीक्षक हौ म. उनीहरूलाई चाहिँ जरुरी पर्यो भनेदेखि कहिले मलेसिया, कहिले श्रीलङ्का, कहिले नेपाल नै, कहिले इन्डोनेसिया, कहिले सिङ्गापुर, कहिले पपुवा न्युगिनी, जहाँ जहाँ जरुरी पर्छ त्यो त्यो ठाउँमा बोलाउँछन्, गरिदिनु पर्यो, निरीक्षण गरिदिनु पर्यो भन्छन्. मेरो काम चाहिँ प्राङ्गारिक निरीक्षण गर्ने, अनि त्यो प्राङ्गारिक निरीक्षण गर्ने काम सकेपछि त्यो प्राङ्गारिक निरीक्षणको चाहिँ नतिजा चाहिँ अनुसार चाहिँ प्रमाणीकरण गर्न हुन्छ हुँदैन भनेर सिफारिस गरिदिने काम हो मेरो. त्यो चाहिँ काम गरिदिन्छ.
0: जस्तो डाक्टर यहाँको कुरा खेल सुन्दै गर्दा चाहिँ हामीले पनि पटक पटक जैविक खेती अर्ग्यानिकका कुराहरू गर्दै गर्दा चाहिँ अलिकति हामीलाई व्यङ्ग्य हाने जस्तो गर्छन् कि अब यो कुरा पनि सम्भव छ र भनेर बजारमा कुराहरू गर्ने अथवा यो कुरा उठाइराख्दा चाहिँ अलिकति व्यङ्ग्य तरिकाले हेर्छन् कि हामीले. यद्यपि हामीले जस्तै जे भने पनि यहाँहरू जस्ता व्यक्तिहरूका कुराहरूलाई हामीले प्रचार प्रसार गर्न आवश्यक छ, सुन्नु आवश्यक छ, किसानमा चाहिँ पुर्याउनु आवश्यक छ, विकल्पहरू खोजिदिन आवश्यक छ भनेर पनि हामीले कुनै पनि कन्जुसै नगरिकन नै फरक फरक भनि पनि राखेका छौँ. जस्तो अन्तर्राष्ट्रिय स्तरमा यति धेरै देशहरूमा यहाँ निरीक्षण गर्दै गर्दा चाहिँ नेपालमा नै रेस्पोन्स कम भएको छ कि जस्तो लाग्छ कि यो अलिकति जैविक प्राङ्गारिकका कुराहरू चाहिँ बजारमा ग्ल्यामर जस्तो चाहिँ देखिने तर असम्भव असम्भव असम्भव भन्ने कुरा चाहिँ रटाइएको देखिन्छ कि यसलाई चाहिँ कसरी लिनुहुन्छ यहाँले?
1: अब यो दुईटा पाटो छ. कस्तो छ भने
0: स्वीकार्नुहुन्छ यहाँले यो कुरा त?
1: हजुर, मैले चाहिँ मैले यहाँको कुरा बुझेँ. कस्तो छ भने हामी अलिकति राजनैतिक रूपमा मात्रै होइन आर्थिक अनि यो पर्यावरणीय वातावरणीय विषयहरू चाहिँ सम्बोधन गर्ने सवालमा पनि हामी संक्रमणमा छौँ, संक्रमणमा छौँ. यो मानेमा हामी चाहिँ पहिलेका कुराहरू चाहिँ छोड्न पनि सक्दैनौँ, नयाँ कुरा चाहिँ सहज रूपमा लिन पनि सक्दैनौँ. त्यस कारणले चाहिँ यो संक्रमणको कारणले चाहिँ हामीलाई चाहिँ अलिकति असहज भएको हो. अब अन्यथा प्राङ्गारिक उपजको अथवा जैविक उपजको बजार चाहिँ नबढेको होइन, बढेको छ, बढेको छ. तर यहाँनिर के रहेछ कुरो भनेदेखि अलिकति हाम्रा विभिन्न खालका परिवर्तनले सकारात्मक कुरा पनि ल्याएका छन्, नकारात्मक कुरा पनि ल्याएका छन्. अब सकारात्मक कुरालाई चाहिँ त्यसलाई सहर्षहरू स्वीकार गर्यौँ, राम्रो छ. नकारात्मक कुरा चाहिँ कस्तो भनेदेखि जुन अहिले यहाँले भन्नुभयो नि एक किसिमको ग्ल्यामरको रूपमा अथवा चाहिँ एकदम आकर्षक चाहिँ शब्दावलीको रूपमा मान्छेहरूले प्रयोग गर्ने गरेका छन् सबै ठाउँमा. चाहिँ जस्तो अर्ग्यानिकै विषयमा पनि अर्ग्यानिक अर्ग्यानिक भन्छन् तर वास्तविक अर्ग्यानिक हो होइन भन्ने विषयमा सम्बन्धित निकायले पनि त्यति भन्न सक चासो गर्न सकेका छैन. अनि गैर सरकारी क्षेत्रले त गर्न सक्ने कुरो पनि भएन किनकि उसँग त्यो अख्तियारी छैन. सम्बन्धित निकाय नेपाल सरकारको सम्बन्धित निकायलाई पनि गाह्रो छ. किनभनेदेखि जब तक कानून बनेको हुँदैन नि, कानून नबन्दासम्म मैले केही चिजलाई चाहिँ अर्ग्यानिक भन्ने चाहिँ नाम दिएर बिक्री गरेँ भने त्यसलाई चाहिँ कानुनी चाहिँ रूपमा चाहिँ कारवाहीको प्रक्रियामा ल्याउनको लागि कानूनको अभावमा चाहिँ त्यो अगाडि बढ्न सक्दैन. तर मेरो भनाइ यो होइन कि कानून अहिले तुरन्तै बढी बनिहाल्नुपर्छ भन्ने मेरो भनाइ होइन. कानून बन्दाखेरिमा त्यसको चाहिँ असर चाहिँ नकारात्मक पनि हुन सक्छ, बन्दै गरेको विकास चाहिँ झन् पछाडि सर्न नि सक्छ. यो जुन प्रगति भइरहेको थियो नि, जुन प्रति परिवर्तन भइरहेछ, जुन चेतना भइरहेछ, त्यो चेतनालाई चाहिँ धक्का पुग्न सक्छ. त्यस कारणले म चाहिँ के भन्छु भने मेरो आफ्नो चाहिँ व्यक्तिगत अनुभवमा साँच्चै नै प्राङ्गारिकलाई चाहिँ प्रवर्धन गर्ने, एकदम इमान्दार तरिकाले प्रवर्धन गर्ने सरकारी गैर सरकारी निजी क्षेत्र, त्यसमा साँच्चै नै हाम्रो देशलाई चाहिँ सुन्दर थियो, हाम्रो देश अनि सुन्दर छ. सुन्दरता कायम गर्ने, प्राकृतिक सुन्दरता, यो देशको सुन्दरता कायम गर्ने हो भने सबभन्दा महत्वपूर्ण कुरो प्राङ्गारिक जैविक अथवा केमिकलै भए पनि जे भए पनि हाम्रो माटो स्वस्थ नभएसम्म कुनै चिज पनि स्वस्थ हुँदैन. माटो स्वस्थ हुनको लागि के गर्न सकिन्छ भन्ने कुरा सरकारले चाहिँ अथवा गैर सरकारी क्षेत्रले निजी क्षेत्रले सोच्यो भने प्राङ्गारिक अभियान सफल हुन्छ. अब रह्यो अहिले त यहाँले भन्नुभएको छ उत्पादकत्वको कुरा, उत्पादन हुँदैन यो चाहिँ मेन स्ट्रिम होइन भन्ने कुरोमा म चाहिँ एउटा प्रतिप्रश्न के गर्न मन लाग्छ भने सरकार अथवा गैर सरकारी क्षेत्र अथवा निजी क्षेत्रले प्रति एकाइ जमिनमा मानौ न एक हेक्टर जमिनमा रासायनिक तरिकाबाट जुन खेती पद्धति गर्न अथवा प्रवर्धन गर्न, त्यो रासायनिक प्रवर्धन गर्न मानवीय स्रोत, सामग्रीको स्रोत, अन्य स्रोत कति लगाएको छ त्यसैको तुलनामा प्राङ्गारिकको लागि स्रोत परिचालन हुन्छ भने प्राङ्गारिकले पनि केमिकलले जत्तिकै उत्पादन दिन सक्छ.
0: यहाँले ग्यारेन्टी लिनुहुन्छ
1: म ग्यारेन्टी किनभनेदेखि यही भन्नुहोस् न म भन्छु एकजना कृषि विज्ञले उसको लागि सरकारले कति खर्च गर्छ उसको मुखबाट प्राङ्गारिक कुरो टोटल यो दिनभरि भनेको जुन प्रचार प्रसार गरेका कुराहरूमा रासायनिक मलको कति प्रचार हुन्छ रासायनिक विषको कति प्रचार हुन्छ प्राङ्गारिक मलको कति प्रचार हुन्छ माटोको स्वास्थ्यको कति प्रचार हुन्छ जैविक जुन तरिकाले जुन खेती प्रवर्धनको लागि कति प्रचार हुन्छ त्यो एउटा पाटो हो अनि अर्को पाटो मानव यो हामी जुन यो कोठा जुन छ यो हाम्रो कोठा यो कोठाभरि यो कोठाभरिको जुन जैविक विविधता संरक्षण गर्ने दायित्व सरकारको हो कि होइन कोठा भने यो चाहिँ पब्लिक एरिया हो सार्वजनिक एरिया हो यो जंगल हो मानव यो जंगलको जंगल अथवा जुन खेतीयोग्य जमिन वरिपरिको प्राकृतिक सुन्दरता जैविक विविधता संरक्षण गर्ने दायित्व के अरे सरकारको हो कि होइन सरकारको हो नि राज्यको हो नि त्यो त जमिन त जमिन त राज्यको हो नि यदि त्यो राज्यमा किसानले प्रकृति मैत्री प्रकृति प्रेमी खेती गरिदिन्छ भने त्यो किसानलाई राज्यले रासायनिक खेती गर्ने किसान सर ट्रिट गर्न मिल्छ आफूले गर्नुपर्ने काम किसानले गरिदिएको छ भने त्यो किसानलाई राज्यले चाहिँ अनुदान दियो भने किसानलाई चाहिँ प्रोत्साहन हुँदैन
0: भनेपछि जस्तो यहाँले भन्दै गर्दा अब जैविक खेती यसरी प्रबन्धन गर्नेहरूलाई छुट्टै खालको वर्गीकरण गरेर चाहिँ उनीहरूलाई थप सुविधा दिन सक्नु पर्यो राज्यले चाहिँ
1: दिनुपर्छ किनभनेदेखि म एउटा इक्जाम्पल यहाँलाई दिन्छु 1990 दशकमा दक्षिण कोरियाको राजधानी सियोलमा खानेपानीमा चाहिँ प्रदूषण भयो प्रदूषण पनि केमिकल प्रदूषण भयो जैविक प्रदूषण भयो के प्रदूषण भयो भएपछि सियोल महानगरपालिकाले के विचार गरे भने सियोल महानगरपालिकामा आउने पानीका स्रोतहरू जलाधार क्षेत्रमा भएको सार्वजनिक जमिन त आफ्नो ठाउँ भइहाल्यो जंगल त आफ्नो ठाउँ भइहाल्यो त्यो जलाधार क्षेत्रमा भएका किसानहरूले रासायनिक खेती नगरून् प्राङ्गारिक खेती गरून् प्राङ्गारिक खेती गरेर सियोलका दिने आम जनसमुदायलाई स्वच्छ सफा अनि प्रदूषण रहित पानी उपलब्ध हुन सकोस् भनेर एक हेक्टर जग्गाको लागि $500 चाहिँ अनुदान उपलब्ध गरायो अब अहिले चाहिँ त्यो सियोलको जुन जलाधार क्षेत्रमा लगभग पुरै जलाधार जैविक खेतीको ढाकिएको छ भनेपछि राज्यले आफ्ना जुन जनताको आफ्ना जुन देशवासीको स्वास्थ्य संरक्षण गर्नको लागि लगानी गर्नुपर्छ लगानी गर्यो भने त्यो सम्भव पनि छ अनि यो कस्तो छ भने लगानी सधैँभरि गर्नु पर्दैन फेरि कस्तो छ भने 3 वर्ष जति पहिलो वर्ष केही अलि धेरै दोस्रो वर्ष अलि कम तेस्रो वर्ष अलि कम चौथो वर्षबाट 0 त्यो खालको चाहिँ क्रोनोलोजिकल प्लानमा सरकारले किसानलाई चाहिँ सहयोग गर्यो भने प्राङ्गारिक खेती प्रवर्धन पनि हुन्छ अनि उत्पादन पनि पहिलो वर्ष साँच्ची नै हो पहिलो वर्ष उत्पादनमा अलिकति गिरावट आउँछ किनकि तपाईँले रासायनिक तरिकाले दिनुभएको छ खाद्य तत्त्व अनि सिधै
0: प्राङ्गारिक
1: माटो बिग्रिसकेको छ माटो बन्नको लागि त समय लाग्छ नि जस्तो हाम्रो शरीरलाई 6 तत्त्व खानेकुरा चाहिँ चाहिन्छ पानी कार्बोहाइड्रेट प्रोटिन फ्याट मिनरल अनि भिटामिन चाहिन्छ भने त्यसरी नै बिरुवालाई पनि 16-17 किसिमका तत्त्वहरू चाहिन्छ त्यो 16-17 तत्त्व दिनुपर्ने ठाउँमा हामी युरिया अनि दिने के अरे फस्फरसनामा डिएपी अनि म्युरेट अफ पोटास मात्रै दिएर दिने भुटकसा मान्छौँ दिएको छ सबै भनेर बाँकी रहेको 13 खै कहाँबाट उपलब्ध हुन्छ जब उपलब्ध हुँदैन भने त्यो बिरुवा चाहिँ कमजोर हुन्छ रोगी हुन्छ रोग किरा लाग्छ त्यस कारणले हामीले सन्तुलित खानेकुरा दिनको लागि प्राङ्गारिक माध्यम नै एउटा चाहिँ विकल्प
0: पनि हो दिगो पनि हो
1: भनेर भनिन्छ
0: जस्तो अहिले हामीले यो हामी चालु आर्थिक वर्ष कुराकानी गर्दै गर्दा हाम्रो कृषि मन्त्रालयको बजेट हेर्ने भने आधाभन्दा बढी चाहिँ रासायनिक मल अनुदानमा मात्रै देखिन्छ कि रैथानेमा गर्व गरौँ प्रबन्धन गरौँ भन्ने खालको कुराहरू बजेटमा आए पनि खासै त्यसले उपलब्धि देखिँदैन कि यस्ता विषयलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ यहाँहरू जस्ता विज्ञले
1: अब यस्तो छ अब कस्तो छ भने यो हाम्रो आवाज सरकारको सम्बन्धित निकायले कति सुन्छ त्यसमा निर्भर रहन्छ एउटा कुरो अर्को कुरो सुन्नुपर्छ भने जरुरी छैन होइन बाहिर को कराइरहन्छन् त्यो छुट्टै कुरा तर तपाईँ एकछिनको लागि मानौ तपाईँ नै नेपाल सरकारको जुन वरिष्ठ विज्ञ हुनुहुन्छ यो देश को प्राकृतिक वातावरण, यो देश को जैविक वातावरण, यो देश का आम जनसमुदाय को स्वास्थ्य को लागि तपाईको जिम्मेवारी के, तपाईको दायित्व के? यदि आफ्नो दायित्व बुझिदैन भने कसैको केही लाग्दैन।
0: तर भन्नु चाहिँ कसरी राख्नु?
1: हैन, भन्न त हामी भन्छौं, यसो गर्नुपर्छ भन्छौं, तर दायित्व के भन्ने कुरामा हेर्नुपर्छ। अर्को एउटा कुरा के छ भने, यो अलिकति तिक्ततापूर्ण कुरो हुनसक्छ, म नेपाल सरकारको अधिकृत पनि हुन सक्छु अनि मेरा परिवारको कृषिसँग सम्बन्धित जुन सामग्री के विषादी मल झारनाशक ढुसीनाशक यस्तो खालको बिजनेस गर्ने चाहिँ एन्टिटी हुनसक्छ, कम्पनी हुनसक्छ, अनि मैले त्यो मेरो परिवारका सदस्यको व्यवसायलाई दिन दिने घाटा पुग्ने खालको दिने के अरे दिने वकालत गर्न सक्छु र गर्दिनँ नि। तर मैले राज्यको जुन त्यो पगरी लगाइसकेपछि के शपथ गरेका छु भनेदेखि, यो देशलाई हानि पुग्ने खालको वातावरणीय सामाजिक सांस्कृतिक आर्थिक रूपमा घाट हानि नोक्सानी पुग्ने खालको कुनै पनि क्रियाकलाप काम गर्ने छुइनँ भनेर शपथ गरेका हुन्छ, होइन? अब त्यो शपथलाई सम्झिनु पर्यो, आफ्नो दायित्व सम्झिनु पर्यो। अब यो सिद्धान्त मात्रै होइन, म स्पष्ट भन्छु, यो मैले चाहिँ खालि फिलोसफिकल दार्शनिक कुरा गरेको होइन, यो कामयाब छ, तपाईँको जुन यो यसलाई पनि कार्यान्वयन गर्न सकिन्छ, कार्यान्वयन गर्नलाई चाहिँ अलिकति झन्झटिलो होला, आफूले फोगर गरेपछि त्यो फोगर सफा गर्नु पर्यो, होइन? तर सम्भव छ।
0: डाक्टर रियाले भन्दै गर्दा हरेक कुराहरू चाहिँ यथार्थ छन्, हरेकले मनन गर्नुपर्ने कुराहरू छन् यहाँले भनिराख्नु भएको छ। यो प्रमाणीकरणमा चाहिँ डाक्टर विदेशमा कस्तो खालको प्राक्टिस छ अहिले चाहिँ यो ठ्याक्कै प्राङ्गारिक प्रमाणीकरणको चाहिँ?
1: प्रमाणीकरणको कुरो के छ भनेदेखि, मान्छेले पनि सजिलोसँग कसै कसैले सहिलोसँग लिन्छन्, त्यति सजिलो चाहिँ छैन, जटिल चाहिँ छ। तर साना किसान, हाम्रो देशमा त ठुला किसानहरू एउटै किसानको दिने 300-400 रोपनी जग्गा भएको किसान त अमलामा दिने गर्ने होला नि, होइन? अब दिन 10 बिघा दिन भन्दा बढी जग्गा हुने मान्छे पनि अमलामा गर्ने पनि मिल्छन् होला, न त्यति ठुलो दिन जग्गा जमिन भएको मान्छेहरू छैन, हामीहरू सबै साना किसान छौँ। साना किसानको लेभलबाट प्राङ्गारिक प्रमाणीकरण गर्ने प्रक्रियाहरूलाई, त्यो प्राङ्गारिक प्रमाणीकरणमा जानुभन्दा अगाडि आन्तरिक नियन्त्रण प्रणाली भन्ने जुन सिस्टम लागू गर्नुपर्छ, त्यो आन्तरिक नियन्त्रण प्रणालीको सिस्टम चाहिँ म गर्वसाथ भन्छु, जो सुकैले गरेको होस्, एबिसी मैले अथवा मेरो म आबद्ध भएको संस्थाले अथवा एबिसिडी जो अरू अरू साथीहरूले जो जसले गरे पनि, आन्तरिक नियन्त्रण प्रणाली चाहिँ हाम्रो देशको जस्तो एकदम चुस्त एकदम प्रभावकारी अन्यत्र छैन, हाम्रो देशमा चाहिँ त्यति चुस्त छ। त्यो आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विषयमा चाहिँ प्राङ्गारिक प्रमाणीकरणको लागि, साना किसानहरूको प्राङ्गारिक उपज प्रमाणीकरणको लागि आन्तरिक नियन्त्रण प्रणाली भन्छन्, त्यो सम्बन्धी कुरा बुझ्नको लागि धेरै टाढा जानु पर्दैन। यहीँ चाहिँ यो दक्षिण ललितपुरमा चाहिँ ठुला दुर्लुङ भन्ने ठाउँ छ, त्यो ठाउँका चाहिँ एकजना कसैलाई बोलाएर चाहिँ कफी किसानहरूलाई बोलाएर चाहिँ यहाँले चाहिँ जानकारी दिनुभयो भने, हाम्रो देशको जस्तो एकदम चुस्त एकदम प्रभावकारी अन्यत्र छैन, हाम्रो देशमा चाहिँ त्यति चुस्त छ। त्यो आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विषयमा चाहिँ प्राङ्गारिक प्रमाणीकरणको लागि

0: प्रभावकारी छ भने प्रमाणीकरणको लागि सहज हुन्छ। अब कसै कसैले सजिलोसँग लिन्छन् भइहाल्छ नि भनेर, त्यसको लागि चाहिँ के छ भने सिम्पलको सामान्य कुरो चाहिँ खेतबारी 3 वर्षदेखि प्राङ्गारिक व्यवस्थापन गरेको हुनु पर्यो किसानले, अनि किसानले चाहिँ रेकर्डहरू के आफ्नो बारीमा या त दिने मल हालेको गोबर मल कति हाल्यो, गाई के अरे दिने कम्पोस्ट मल कति हाल्यो, जडीबुटी विषारी हालेको छ भने जडीबुटी विषारी कति हाल्यो, अब निमको जुन विषारी पाइन्छ बजारमा त्यो कति हाल्यो, खेताला कति लाग्यो, यो रेकर्ड चाहिँ राख्नुपर्ने हुन्छ। त्यो चाहिँ अलिकति झन्झटिलो काम छ, नत्र भने अरू कुरा चाहिँ त्यति अप्ठ्यारो छैन हाम्रो यहाँका किसानको लागि। साना किसानहरूको समूह बन्नु पर्यो, आन्तरिक नियन्त्रण प्रणाली गर्नु पर्यो र सम्बन्धित किसानले रेकर्डहरू राख्नु पर्यो। रेकर्डहरू राखेपछि त्यो आन्तरिक नियन्त्रण प्रणाली गर्ने संस्था अथवा सहकारीले प्रमाणीकरणको लागि निवेदन दिनु पर्यो। निवेदनको लागि एउटा प्रक्रिया हुन्छ, निवेदन दिइसकेपछि अब प्रमाणीकरण निकायले अलिअलि क्वेसनहरू सोध्छ, त्यो क्वेसन अनुसार सबै कुरा ठिक गर्छ भनेदेखि निरीक्षक जान्छ, निरीक्षकले निरीक्षण गर्छ, निरीक्षण गरेपछि प्रतिवेदन दिन्छ, प्रतिवेदन दिएपछि त्यो रूपान्तरणमा राख्ने हो कि पूर्ण प्रमाणीकरण गर्ने हो त्यो चाहिँ प्रमाणीकरण निकायले निर्णय गर्छ। त्यति साह्रो दिन
1: झन्झटिलो पनि लाग्ने खालको महसुस किसानले गरेको भएर पनि मैले सोधिहालेको यहाँलाई
0: झन्झटिलो रेकर्ड राख्ने झन्झटिलो हो एउटा। अर्को चाहिँ कस्ट चाहिँ अब तपाईँको अन्तर्राष्ट्रिय बजारको लागि चाहिँ हो भने, अब अहिले हाम्रो यहाँको चाहिँ सर्टिफिकेसन बढी प्रमाणीकरण निकायहरू अन्तर्राष्ट्रिय रूपमा चाहिँ सम्बन्धन प्राप्त छैन, सम्बन्धन प्राप्त नहुँदासम्म हाम्रो यहाँको लेभल अन्तर्राष्ट्रिय बजारमा चाहिँ मानिँदैन, लागू हुँदैन, लागू नहुने बित्तिकै हाम्रो यहाँको प्रमाणीकरणले अर्थ गर्दैन र बाहिरकै ल्याउनु पर्छ, कोही जर्मनीको आउलान, कोही अस्ट्रेलियाको आउला, कोही चाहिँ अमेरिकाको आउला, कोही चाहिँ बेलायतको आउला, त्यो आउँछ। त्यसले गर्दा बाहिरको आउँदाखेरिमा जुन देशको चाहिँ प्रमाणीकरण निकायले चाहिँ त्यो निरीक्षक हटाउँछ त्यो देशको श्रम ऐन अनुसार त्यो निरीक्षकलाई पे गर्नुपर्छ, त्यो पे गर्नुपर्दा हाम्रो भन्दा उनीहरूको श्रम ऐन फरक हुन्छ, त्यसले गर्दा अलिकति महँगो पर्छ एउटा कुरो। अनि अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त भयो भने हाम्रा यहाँका स्थानीय चाहिँ सर्टिफिकेसन बडीले प्रमाणीकरण गरेको पनि अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य हुन्छ, त्यो स्वीकार्य भएपछि त अलिकति खर्च कम
1: निकै महत्वपूर्ण छ। हामीले भनिराख्दा चाहिँ धेरै विकल्पहरू दिने प्रयास पनि गरेका छौँ। हामी कुराकानीको अन्तिम खण्डमा छौँ दर्शक। जस्तो यहाँले भन्दै गर्दा अब हाम्रा विशेष गरी अन्न बालीहरू धान मकै गहुँ लगायत बाली बाहेक अन्य हरेक चिजहरूमा चाहिँ अहिले हामीले यसरी नै प्राङ्गारिक तर्फबाट खेती गर्यो भने सम्भव देखिन्छ है? अरू बालीहरूमा चाहिँ
0: सबैमा सम्भव छ, असम्भव भन्ने कुरा छँदै छैन। मात्र कुरो के हो भने तराई क्षेत्रमा जहाँ जैविक सामग्रीको स्रोतको जुन अभाव छ नि त्यो ठाउँमा अलिकति चाहिँ कठिन होला, किनकि मैले वास्तविकतामा आधारित भएर चाहिँ कुरा गर्नु पर्यो। तर पहाडी क्षेत्र जस्तो तपाईँको स्याङ्जा जिल्ला भयो, मेरो गोर्खा भयो, कास्की भयो, अथवा काभ्रे पलाञ्चोक भयो, अब सिन्धुपाल्चोक भयो, अथवा चाहिँ यो ललितपुर पहाडी क्षेत्रमा चाहिँ त्यति गाह्रो छैन, किनभने हामीसँग सार्वजनिक जमिन जग्गा छन् छन् जहाँ चाहिँ बोट बिरुवा छन्, बोट बिरुवाबाट चाहिँ पात पतिङ्गर आउँछ, पात पतिङ्गर रद्वारा चाहिँ गाई भैँसी पालेका छन् किसानले, त्यो गाई भैँसी र पात पतिङ्गर चाहिँ मिलाएर दिने मल बन्छ, मल बनेपछि त्यो मल प्रयोग गर्न सकिने भयो। अब मल चाहिँ कसरी बनाउने, कुन कुन ठाउँमा बनाउने, कसरी सहज बनाउने, खर्च कम कसरी गराउने, त्यो विषय चाहिँ अरू प्र्याक्टिकल कुरो भयो, त्यो प्र्याक्टिकल प्र्याक्टिसमा आधारित कुरा हो, सम्भव हुन्छ। तराईको लागि चाहिँ अलिकति तराईका चाहिँ व्यवसायिक किसानलाई चाहिँ अलिकति सोच्नु पर्छ कसरी मजिन
1: यद्यपि जंगलको मात्रा त छ नि धेरै ठाउँमा छ,
0: तराईमा जंगल भए पनि किनकि अब जंगल अलिक पर होला, किसानहरू चाहिँ एकातिर कष्ट दिनु होला, त्यस्तो बेलामा चाहिँ किसानहरूले अनि त्यहाँ पनि सम्भव छ, त्यहाँ पनि सम्भव छ किनभनेदेखि जैविक सामग्री आफ्नै जमिनमा उत्पादन गर्न सकिन्छ। मकै लगाइदियो, मकैको चाहिँ बिच बिचमा चाहिँ कोसे गोडी कोसे बाली लगाइदियो भने एकातिर माटो सुधार्छ, अर्कोतिर कोसे बालीको चाहिँ जुन त्यो सामग्रीहरू हुन्छ त्यो सामग्रीलाई कम्पोस्ट गर्न सकियो, गाई बस्तु पाल्यो, गाई भैँसीको मलसँग मिलायो भने त्यो हुन्छ भने अर्को केही समय 1 वर्ष 2 वर्षको लागि बाहिरबाट चाहिँ प्राङ्गारिक मल कुखुराको मल अथवा गाईको मल किन्न सकियो, यदि आमदानी हुन्छ भनेदेखि त्यो किनेको पनि त कुनै आपत्ति भएन नि, आमदानी हुन्छ भने। अनि 2 वर्ष 3 वर्षपछि जब माटो स्वस्थ हुन्छ, माटो आफ्नो चाहिँ सन्तुलनमा आउँछ, सन्तुलनमा आइसकेपछि त तपाईँले केही गर्नै पर्दैन, माटोले आफ्नो चाहिँ खानेकुरा आफै चाहिँ उत्पादन गर्छ बनाउँछ अनि चाहिँ बिरुवालाई दिन्छ बिरुवाले फेरि त्यो चक्र प्रणाली हुन्छ कि बिरुवाबाट चाहिँ फेरि खानेकुरा माटोमा जान्छ माटोबाट फेरि बिरुवाले लिन्छ त्यो किसिमको चक्र स्थापित

0: भएपछि उत्पादन त्यति साह्रो गाह्रो हुँदैन, सुरुको दुई वर्ष चाहिँ अलिकति गाह्रो।
1: आम किसान वर्गलाई जस्तो अहिले हामी ठूला ठूला मित्र राष्ट्रहरूको हेर्दै गर्दा चाहिँ कृषिमा चाहिँ तहल्का पिटेका राज्यहरू देशहरूको बीचमा छौँ, त्यो भन्दै गर्दा चाहिँ हामीले उनीहरूसँग जति कमिसन गरे पनि हामीले हाइब्रिड उत्पादन चाहिँ उनीहरूसँग कमिसन गर्न पनि सक्दैन, हाम्रा चाहिँ हाम्रै उत्पादनलाई विशिष्टकृत तरिकाले उत्पादन गर्यो भने हामीले विश्व बजारमा बिक्री वितरण गर्न सक्छौँ, सकि पनि राखेका छौँ कतिपय बालीहरू चाहिँ। अब यही नै सन्देश दिन चाहनुहुन्छ किसानलाई यहाँले है?
0: यो गजबको कुरा। अब जस्तो किनकि चाइनिज फ्रन्टियरमा चाहिँ तिब्बत छ हाम्रो नजिकै, तिब्बतमा चाहिँ त्यति धेरै चाहिँ सबै कुरा खेतीबाली उत्पादन हुँदैन, हामी कहाँ चाहिँ धेरै उत्पादन हुन्छ, हामीले व्यावसायिक उत्पादन गरेर र त्यो तिब्बतीय चाइनिज सरकारको चाइनिज सरकारले चाहिँ के गुणस्तर माग्छ त्यो गुणस्तर कायम गरेर हामीले हामीले चाहिँ त्यो उत्पादन चाहिँ तिब्बतै एक्सपोर्ट निर्यात गर्ने, अनि इन्डियामै पनि इन्डियाको पटनामा हिमाचल प्रदेशबाट चाहिँ खानेकुरा ल्याउनुको सट्टा हाम्रो मकवानपुरमा बनेको चाहिँ मकवानपुरको चाहिँ पहाडमा चाहिँ अथवा त्यो सिमबन्जाङतिर बनेको चाहिँ तरकारी पटना पुर्याउनु चाहिँ धेरै सहज हुन्छ। हिमाचल प्रदेशबाट चाहिँ आउनु पर्यो त्यो चिज दुई दिन लाएर आउँछ, जहाँ कि मकवानपुरबाट एक दिनमा त्यो चिज पुग्छ। मात्र कुरो इन्डियन सरकारले चाहिँ चाहेको क्वालिटी स्ट्यान्डर्ड के हो, त्यो क्वालिटी स्ट्यान्डर्ड मेन्टेन गर्नु पर्यो। हाम्रो मकवानपुरबाट चाहिँ मुला, ब्रोकाउली, बन्दा, काउली अथवा अरू चिजहरू चाहिँ हामीले चाहिँ इन्डिया चाहिँ एक्सपोर्ट गर्न सक्छौँ, जहाँबाट चाहिँ हाम्रो चाहिँ पैसा आमदानी हुन्छ। अनि पटनामा पनि चाहिँ धनी मनी मान्छेहरू प्रशस्त छन्, उनीहरू पनि प्राङ्गारी किन्न सक्छन्। त्यो प्राङ्गारीबाट के भने आफूलाई उत्पादन गरेर खाएर बढी भएको बिक्री गर्नको लागि हाम्रा छिमेकीहरूको चाहिँ जुन आर्थिक प्रगति भएको छ त्यो प्रगतिलाई हामीले हार्नेस गर्ने तरिका हामीसँग भएको तरिका त्यही हो। अर्को एउटा कुरा चाहिँ मैले यहाँलाई भन्न चाहे जोडिहाल्छु, यी दुईटा उदीयमान राष्ट्र छन् चाइनिज र इन्डियनहरू, हामीले अरू केही गर्नु पर्दैन। पशुपतिनाथ क्षेत्र वरिपरि अलिकति सफा सुग्घर, लुम्बिनी वरिपरि अलिकति सफा सुग्घर, मुक्तिनाथ वरिपरि मुक्तिनाथ जाने बाटो अलिक सफा सुग्घर, हरियाली मनोरम पर्यटकीय आकर्षण गर्यो भने हाम्रामा अहिले दिने 10 लाख पर्यटक आउँछन् भनेदेखि हामीले दिने 25 लाख पर्यटक ल्याउन सक्यौँ भने ती पर्यटकलाई भुटानको जस्तो नेपाल प्रवेश गर्ने बित्तिकै दिनको मानौँ दिने भुटानले 250 भन्छ, हामीले चाहिँ $50 अनिवार्य खर्च गर्नुपर्ने। इन्डियनहरूको हकमा हो भनेदेखि 5000 आइसी अनिवार्य खर्च गर्नुपर्ने। त्यो किसिमको नियम सम्भव छ कि छैन जुन त्यो हेऱ्यौँ भने के चाहियो, झोले पर्यटक आउँदैन, झोले पर्यटक आउँछन् कोही कोही देशबाट जहाँ कि 100 रुपियाँ तिर्छन् अनि जुन त्यो गमसाल झोला बोकेर जुन हिँड्छन् त्यस्तो पर्यटकहरू चाहिँ नभित्र्यो भने अलिकति गुणस्तरीय पर्यटक
1: निकै मधुर विषय र सम्भावनाको पथमा चाहिँ हाम्रो प्राङ्गारिक कृषि नै दिगो छ भन्ने खालको सन्देश पनि दिनुभयो। हामी धेरै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ विदा गर्न चाहन्छौँ। नमस्कार।
0: हस् नमस्कार, धन्यवाद।
1: हजुर, हामीले आजको श्रृङ्खलामा चाहिँ प्राङ्गारिक खेती, जैविक खेती पद्धतिका कुराहरू र हाम्रो दिगो कृषिका कुराहरूमा केन्द्रित हुने छलफल गर्दछौँ। आजको कार्यक्रममा जुट्नुभएका वरिष्ठ प्राङ्गारिक विज्ञ महेश्वर घिमिरेप्रति फेरि पनि आभार प्रकट गर्न चाहन्छौँ। भन्दै आजको केही कुराकानी अपो पनि छ, हामी अर्को कुनै श्रृङ्खलामा छलफलमा केन्द्रित बनाउनेछ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहनु, कृषि कार्य गरौँ। नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904662, 98692065998।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: नगर कार्यपालिकाको कार्यालय मन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 98 44 44 31 99, वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 97 61 63 33, ओडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 98 49 73 0 480 ओडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 97 66 47 11 48 ओडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 98 66 00 97 72 ओडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 98 64 11 36 55 ओडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 98 40 94 96 19 ओडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 98 69 11 33 45 र सृजना थापा मगर सम्पर्क नम्बर 98 40 26 20 72 ओडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 98 65 20 33 53 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 98 44 21 48 03 ओडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 98 69 35 05 09 ओडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 98 61 59 38 68 ओडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 98 61 064 176 176 ओडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 97 031 30 8 27 र ओडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 97 62 87 18 73 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेश
13: हावाहुरी चलेको बेला के गर्ने
7: घरको झ्याल र ढोका बन्द गर्ने
13: आगोका स्रोतहरू बन्द गर्ने
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
13: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
13: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
7: हावाहुरी चलेको बेला के नगर्ने
13: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
7: बिजुलीको तार लत्रिएको छ भने नछुने
13: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
15: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
14: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
15: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
14: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
15: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
14: शिक्षामा कम्प्रोमाइज नगरौ गुणस्तरीय शैक्षिक संस्था नै रोजौ
15: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603032 98 51 20 16 16 98 43 36 91 94
14: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ

0: नमस्कार, साँझ छ बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz साथै तामाकोस एफएम 95.5 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। अर्को बैठक जेठ 26 गते मंगलबार अपरान्ह 1:15 बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले माथि नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। प्रतिनिधि सभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। लामी छानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटेर भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामी छानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भएको छ। उहाँले साझा समृद्ध र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामी छानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। छिमेकी पहिला नीतिगत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनु भएको हो। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ। सभापति लामी छाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि अस्ति सोमबार भारत जानु भएको हो। हिजो लामी छानेले भारतीय गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको थियो। हिजै उहाँले भाजपा मुख्यालयमा अध्यक्ष नवीन सहित शीर्ष नेताहरूसँग भेट गर्नुभएको छ। भ्रमण टोलीमा लामी छानेसँगै उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सह महामन्त्री विपिन आचार्य, सचिव लगायत सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य रहनु भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगर प्रहरी बन्ने गरी काम गर्न निर्देशन दिनुभएको छ। आज महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा कार्यवाहक मेयर डंगोलले नागरिकसँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो। उहाँले नगर प्रहरी काठमाडौँ महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमूना प्रहरीका रूपमा काम गर्न आग्रह गर्नुभएको हो। कार्यवाहक मेयर डंगोले नगर प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभएको छ। उहाँले बर्खायाममा ध्यानमा राख्दै सम्भावित विपद तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभएको छ। कार्यवाहक मेयर डंगोले नगर प्रहरीलाई दिनमा कम्तीमा 3 पटक शहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभएको छ। सड़क, फुटपाथ, सड़क पेटी अतिक्रमण तथा फोहोर व्यवस्थापन सम्बन्धी गतिविधि निरन्तर निगरानी राख्नुपर्ने उहाँको भनाई छ। डंगोले नगर प्रहरीको वृद्धि विकास, सरूवा बढ़ुवा तथा तह मिलनका विषयमा कानूनी रूपमा अगाडि बढ़िने उल्लेख गर्नुभएको छ। कार्यवाहक मेयर डंगोले नगर प्रहरीलाई दिनमा कम्तीमा 3 पटक शहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभएको हो। काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरू अक्षरांश पालना गर्ने बताउनु भएको छ। महानगरले आज नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको छ। सरकारले स्थल मार्गबाट आउँदा भन्सार नीति 10 रूपियाँ भन्दा धेरैको सामान भित्र्याउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँ सम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिए छाड्न नसक्ने उल्लेख गरेको छ। सरकारले भारतबाट किनमेल गरेर नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घर आएसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका छन्। स्थल मार्गबाट सीमा ओहोर दोहोर गर्ने व्यक्तिलाई भन्सार छुट नदिने भने अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कडाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनबेलमा व्यवहारत भन्सार नलाग्ने अभ्यास भएको थियो। नयाँ सरकारले कार्यान्वयनमा कडाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न सीमा पारी जाने गरेका छन्। यस्तै कतिपयले सीमा पारी वैवाहिक सम्बन्ध समेत राखेकाले माइतीबाट ल्याएको उपहारमा पनि भन्सार तिर्नु परेको गुनासो गरेका छन्। रामेछापको मन्थली स्थित तामाकोशी बोर्डिङ स्कूलले शैक्षिक वर्ष 2082 विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। मंगलबार विद्यालय प्रांगणमा आयोजित विशेष समारोहमा माध्यमिक शिक्षा परीक्षा 2082 विशिष्ट श्रेणी 4 जीपीए ल्याउन सफल 10 जना र मन्थली नगर स्तरीय आधारभूत तह उत्तीर्ण कक्षा 8 विशिष्ट श्रेणी 4 जीपीए प्राप्त गर्ने 5 जना गरी कुल 15 जना विद्यार्थीलाई सम्मान गरिएको हो। विद्यालय संचालक समितिका अध्यक्ष श्री गोविन्द प्रसाद घिमिरेले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद प्रोत्साहन पुरस्कार प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उहाँका अनुसार विद्यार्थीहरूलाई जनही 10,000 नगद र प्रमाणपत्र आधारभूत तहका उत्कृष्ट विद्यार्थीलाई जनही रू 3,000 नगद र प्रमाणपत्र विद्यार्थीहरूको सफलतामा सारथी बनेका उनीहरूका अभिभावकहरूलाई समेत अध्यक्ष घिमिरेले 2 सला उडाएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विद्यालय प्रशासन तथा शिक्षकहरूले सम्मानित हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लगनशीलता र अभिभावकहरूको निरन्तर सहयोगको उच्च प्रशंसा गर्नुभएको थियो। साथै विद्यालयको सम्मानित सम्पूर्ण विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ। स्थानीय बुद्धिजीवी शिक्षा प्रेमी र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा प्रतिस्पर्धात्मक भावनाको विकास गराउने विश्वास विद्यालयले दिएको छ। साँझ 6 बजेको हजुरको समाचारमा एकैछिन विश्राम। विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692599998।
2: रानीसाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के?
9: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउने कछोरा मास्टरका तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि अब बाँकी समाचार। राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएको हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 युवालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको सूची अनुसार काठमाडौँ तारकेश्वर नगरपालिका 9 मनमैजुका 25 वर्षीय राजीव महर्जन, गोर्खाको धार्के गाउँपालिका 4 लाप्राका गर्वै, तारकेश्वर 10 मनमैजु बस्ने 26 वर्षीय टेकप्रसाद गुरूङ, काठमाडौँ महानगरपालिका 17 गर्वैका 27 वर्षीय आयुष महर्जन, बैतडीको डिला सैनी गाउँपालिका 3 घर भई, टोखा नगरपालिका 2 सपनर्थित बस्ने 24 वर्षीय पुनर बोहरा र गोर्खाको अजिरकुट गाउँपालिका 4 घर भई मनमैज बस्ने 20 वर्षीय सन्त बहादुर भुजेल रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मनमैजु एरियामा राजीव महर्जन समेत व्यक्तिहरूले वन्यजन्तु हात्तीको दारा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताउनु भएको छ। तारकेश्वर 9 मनमैजुमा राजीव आयुष र टेकले हात्तीको दारा टुक्रा बनाएर राजीवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको पाइएको प्रहरीले बताएको छ। राजीवको घरबाट प्रहरीले हात्तीको दारा 2 टुक्रा र लागू औषध ड्रामाटोल 150 ट्याब्लेट बरामद गरेको छ। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दा टोखा 2 सपनर्थित बस्ने पुनर्को पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। पुरणले हात्तीका 2 टुक्रा दारा मनमैजु बस्ने सन्तले आफ्नो कोठाको च्यालमा राखेको पाइएको थियो। त्यसपछि प्रहरीले सन्तको कोठाबाट पनि 2 टुक्रा हात्तीको दारा बरामद गरेको बताएको छ। अब उनीहरूमाथि लागू औषध सम्बन्धी कसुर र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिमको कसुरमा अनुसन्धान हुने भएको छ। बरामद हात्तीको दारा भने राष्ट्रपति कार्यालयबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ। गत 23 र 24 भदौमा भएको जनजी आन्दोलनको क्रममा नेपाली सेनाको 24 घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो। त्यति बेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोड़फोड़ गर्नुका साथै आगजनी समेत गरेका थिए। राष्ट्रपति बस्ने कुर्सीदेखि भित्तामा सजाइएका तस्वीरहरू समेत जलाउने भाँच्ने काम भएका थिए। यही मौकामा भित्तामा राखिएको 2 थान हात्तीको दारा समेत चोरी भएको खुलेको छ। चोरी भएको करिब 9 महिनापछि प्रहरीले दारा चोरीको आरोपमा पाँच जनालाई दारा सहित पक्राउ गरेको हो। हात्तीको दारा चोरी गरेपछि टुक्रा पारेर उनीहरूले भाग लगाएको प्रहरीले बताएको छ। 1 महिनादेखि हराएका सशस्त्रका असही युवती सहित झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। एउटै रूखमा सँगै झुण्डिएको अवस्थामा 2 जनाको शव भेटिएको छ। मृत भेटिनेहरूमा पर्साको बहुदरमाई 8 रामनगरी घर भएका शक्ति राम र कैलालीको घोडाघोरी नगरपालिका 21-26 वर्षीय शर्मिला चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय धोलीखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार राम सशस्त्र प्रहरी बल 15 नम्बर हेड क्वार्टर 5 खालमा दरबन्दी भई असै हुन भएको थियो। उनीहरूको शव 5 खाल नगरपालिका 3 मा रहेको ठूली सामुदायिक वनमा मौवाको रूखमा झुण्डिएको अवस्थामा भेटिएको छ। सलको पासो लगाई झुण्डिएको अवस्थामा उनीहरूको सडेको शव प्रहरीले फेला पारेको छ, जसकारण घटना केही दिन अघिकै रहेको आशंका गरिएको छ। शव सडेर टाउको झुण्डिएको र शरीरको भाग चुडिएर जमीनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनीहरू हराएको खबरपछि खोज तलाशकै क्रममा बुधबार बिहान 10:30 बजे 5 खाल 3 मा रहेको ठूली सामुदायिक वनमा मौवाको रूखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरू मौवाको रूखमा छुट्टा छुट्टै पासोमा झुण्डिएको र टाउको बाहेकको भाग सडेर भुइँमा झरेको अवस्थामा भेटिएको छ। वन समितिले सल्लाहको फोटो संकलन गर्न वनको अनुगमन गर्ने क्रममा शव देखेपछि खबर गरेको विश्वले बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको टोलीले अनुसन्धान अनुसार उनीहरूले लगाएको कपड़ा तथा साथमा बरामद अन्य कागजात मार्फत परिवार र साथीहरूबाट रुजु गर्दा शक्तिराम र शर्मिला चौधरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ। समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएको र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल र संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण स्थानीय रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्र पूर्ण संचालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेपास्त्र आक्रमणको जवाफ स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। न्यूजील्याण्ड र भारतको क्रिकेट टोली बीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट शुरू गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20 अन्तर्राष्ट्रिय 5 एकदिवसीय अन्तर्राष्ट्रिय र 2 टेस्ट क्रिकेटको श्रृंखला आउँदो अक्टोबर 22 देखि डिसेम्बर 1 सम्म चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याका आधारमा यो श्रृंखला ऐतिहासिक हो। यो श्रृंखला 5 वटा शहरमा हुनेछ। हवस् त, अहिलेलाई साँझ 6 बजेको हजुरको समाचार यति नै। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँत पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोभाइडर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई

0: जोगाउँ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
0: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झङ्कार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड दिनु र तपाई नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले एक भव्य समारोहका बीच उत्कृष्ट विद्यालय शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरेको छ। शैक्षिक सत्र 2082 नतिजाको आधारमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रम सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष गीता विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरू, 4 ओडाका अध्यक्षहरू, ओडा सदस्यहरू, विद्यालयका प्रधान अध्यापकहरू तथा खेलकुद विकास समितिका अध्यक्ष, विद्यार्थीहरू

0: लगायत सरकारवालाहरूको सहभागिता रहेको थियो। शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट विद्यालय कक्षा कोठामा अहोरात खटिएर उदाहरणीय नतिजा ल्याउन सफल शिक्षकहरू र लगनशील भई उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्र र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो। साथै गाउँपालिकाको खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने खेलकुद विकास समितिलाई समेत प्रमाणपत्र वितरण गरी सम्मान गरिएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, ओडा नम्बर 1, 3, 4 र 5 का ओडा अध्यक्षहरूले राख्नु भएको मन्तव्यको छोटो अंश सुनौं। रामेछाप जिल्लाको विकट क्षेत्रमा अवस्थित डगु माध्यमिक विद्यालयले शैक्षिक उपलब्धिमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको भन्दै प्रधान अध्यापक दलबहादुर बलले विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा सुनापति गाउँपालिका प्रति आभार गर्नुभएको छ। सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै वहाँले विद्यालयले 2070 सालदेखि जिल्लामा विषयगत तथा समग्र सिकाई उपलब्धिमा प्रथम स्थान कायम राख्दै आएको बताउनु भएको छ। वहाँले विद्यालयको शुरूआती अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको स्मरण गर्दै सीमित स्रोत साधनका बीच निरन्तर मेहनत, समर्पण र सहकार्यका कारण आजको सफलता सम्भव भएको उल्लेख गर्नुभयो। प्रधान अध्यापक बलले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सम्मानित शिक्षकहरूलाई बधाई दिनुभयो। वहाँले गाउँपालिकाले सम्मान गरेको पुरस्कारमा सबैभन्दा धेरै शिक्षक र विद्यार्थी पनि आफ्नै विद्यालयबाट सम्मान भएकोमा अझ धेरै खुशी प्रकट गर्नुभयो। प्रधानाध्यापक बलले व्यक्तिगत जीवनका कठिन क्षेत्रहरूमा समेत विद्यालय प्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको अनुभव सुनाउँदै वहाँले सबै विद्यालयले उत्कृष्ट नतिजा दिने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। वहाँले सामुदायिक विद्यालयहरूलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आफू सधैँ सहयोगका लागि तयार रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: हामी सबै सामुदायिक विद्यालयमा अध्ययनरत अध्यापन गरिराख्नु भएको सरकारहरू सबैलाई ऊर्जा प्रदान गरेको छ जस्तो मलाई लाग्छ। मैले यो विशेष कार्यक्रममा थोरै हजुरहरूलाई के चाहिँ व्यक्त गर्न चाहन्छु भन्दाखेरि विगतको जस्तो मलाई जहाँसम्म लाग्छ मैले 2061 टिचर बन्ने बेलामा मेरो आफ्नो विद्यालय चाहिँ मैले 18,000 ऋणमा सञ्चालन गरेको र इन्फ्रास्ट्रक्चरको हिसाबले हेर्नुहुन्छ भने त्यो बेलाको जस्ताको टहरा बाहेक केही पनि थिएन र मलाई अहिले पनि याद छ डलमाविले 2070 रामेछाप जिल्लामा लर्निङ अचिभमेन्टको हिसाबले विषयगत रूपमा र होल स्कुल अचिभमेन्टको हिसाबले रामेछाप जिल्ला फर्स्ट गर्ने जब 2070 प्रारम्भ गरियो त्यहाँदेखि लगातार आजसम्म आइपुग्दाखेरि 12 ब्याज भएको छ र 12 ब्याजमा आइपुग्दाखेरि मलाई जहाँसम्म लाग्छ राम्रो राम्रो काठमाडौँ भ्यालीको छेउछाउको उत्कृष्ट विद्यालय भएको प्राइभेट र सामुदायिक विद्यालय भएको स्कुलहरूको भन्दा डलमावि भूगोलको हिसाबले रामेछाप जिल्लाको एउटा विकट भूमिमा अवस्थित सामुदायिक विद्यालय हो जसले एकदमै राम्रो बेस्ट आफ्नो अचिभमेन्ट सहित स्कुलको र होल सुनापतिको आफ्नो इज्जतलाई शिर उठाउन सम्भव भएको छ। त्यसमा तपाईँहरू शिक्षा समिति अनि त्यस्तै गरेर सिङ्गो सुनापति गाउँपालिकाको टिम र विद्यालयको साथ र सहयोग आम अभिभावक र मेहनती विद्यार्थी भाइ बहिनीहरूको साथ र सहयोगको कारणले त्यो सम्भावना रह्यो र मैले जोड्न खोजेको कुरा के हो भन्नुहुन्छ भने विगतमा यो सिकाइ उपलब्धि र राम्रो गरेको अभ्यास राम्रो गरेको र यो अचिभमेन्टको मूल्याङ्कन गरेर सम्मानित गर्ने क्रममा मलाई जहाँसम्म लाग्छ 2071 होला गाउँको एकलौटी विद्यार्थी त्यसपछि टिचरहरू विषयगत टिचरहरू मात्रै सम्मानित हुनुहुन्थ्यो र आज यो ठूलो कार्यक्रममा अचिभमेन्टको पुरस्कार र नगद पुरस्कारलाई हेर्दाखेरि सबै सम्मानित हुने विषयगत टिचरहरू चाहिँ प्रत्येक सामुदायिक विद्यालयमा छरिन पुगेको छ। यसको मतलब तपाईँहरूले गर्नुभएको मेहनत, तपाईँहरूले चाहिँ सुरुवात गर्नुभएको यो सामुदायिक विद्यालय को शैक्षिक गुणस्तर को उपलब्धि हो भाई क्या मैं मेरे विद्यालय को तर्फवा और गांवपालिका शिक्षा समिति को तर्फवा ठन्नाई करना चाहूँ। अर्क मैं के याद दिलाना चाहिए भादा खी 2070 में डाउ स्कूल हमें सब जिला पास कर सामुदायिक विद्यालय को एटा अटल विद्यालय को रूप में स्थापित हाई भाई क्या जब सूचना में संप्रेषण होते हमी सुनापति में अगले अवस्थित भैक मैक्सिम हमी सर मैम 2070 को स्कूल को राम ब्याज बेस्ट रिजल्ट दिन सक्य। अब हेर 2071 भिस्ब ने नहीं बुझ्थ मैं थोड़े प्रसंग जोड़न खोजे तर 2071 को हजार रिजल्ट एनालाइसिस करो बेला को डिस्टिंक्शन को रिजल्ट हो एकजना डिस्टिंक्शन सहित रामेछाप जिला 100% रिजल्ट सहित रामेछाप जिला फर्स्ट भो रिवार्य सब्जेक्टर में लर्निंग अचिवमेंट को हिसाब से रामेछाप जिला म लगाये सब अनिवार्य विषय शिक्षक सम्मानित हो अंत अगले 2082 में आउँदाखेरि हामीले नसोचेको जस्तो रिजल्ट भाषा म त अझ पनि भन्छु 25 जना को जीपीएफओ आउनु पर्ने हो। मैले धेरै पटक दावा गरेको छु पोहोरको वर्ष 4 जना एक्लुट जीपीएफओ डाउ स्कूलको मलाई थाहा छ प्राविधिक रूपमा धेरै समस्या झेलेको छ पीडा मेरो आफ्नो आन्तरिक रूपमा मेरो आफ्नो पीडा छँदैछ तर आज 25 जना को जसरी भए पनि एब्सोल्युटली चाहिँ त्यो रिजल्ट दिन्छ भन्ने दावा गरेर बसेको आज 11 घुम्चिनु परेको छ मेहनत गर्नुस् भन्छु र यो आवाज यो दावा मैले आज स्टेजबाट आज मात्रै गरेको होइन विगतमा एसटीको सेन्टर सायद यहाँ चाहिँ हाम्रो चक्रसरहरू लगायतको टिमहरू हुनुहुन्छ बेथान सेन्टर हुने बेलामा पनि मैले सधैँ भन्ने गर्थ्यो तपाईँ सेन्टर चलाउनुहुन्छ भने डाउ स्कुलको विद्यार्थीलाई ग्राउन्डमा स्कुल टिचर एक्जाम दिलाइदिनुहोस् 100% रिजल्ट सहित रामेछाप जिल्ला फर्स्ट छैन त्यसकै मोडल रिजल्ट दिन डाउ स्कुल तयारी छ भन्थ्यो। आज मलाई केही कुरा खर्चिएको कुराहरू मैले तपाईँहरूसँग बोल्नुपर्ने हुन्छ यता कता रिजल्टको कुरालाई हेरेर आज चाहिँ सम्मानित हुनुभएको छ यसको मतलब हामी नकारात्मक कुरातिर जानु हुँदैन भन्ने मैले तपाईँहरूलाई चाहिँ एकदमै आग्रह गर्न चाहन्छु। यसको मतलब गाउँले सधैँ बेस्ट टिम छ त्यो मेरो तर्फबाट मैले दावा गर्ने कुरा भयो तर हजुरको ठाउँबाट हजुरले त्यो दावा गर्न सक्नुपर्छ भन्छु म र त्यसको लागि मैले केही फोर लाउनुपर्छ त्यो स्कुलले केही फोर लाउनुपर्छ ओपनली खुल्ला रूपमा म छात्र सहयोग दिन तयारी छु तर कुरा के हो भन्दाखेरि गाउँको एउटा प्रिन्सिपल टिचर हजुरले मलाई दलबहादुर भनेर चिन्नुहुन्छ भने दलबहादुरको 3-4 कुरा चाहिँ मेरो जीवनभरिको सबै सकिसकेका छ म तपाईँलाई भन्न चाहन्छु। मेरो छोरीले 49 दिनसम्म झुडीखेलको हस्पिटलमा 2072 भेग पाछे अपरेसन गरेर चाहिँ सुतेर बसेको बेलामा म एक्लो गौमाधिको हेडटिचर हो बाबा हो मेरो छोरीको जसले मेरो छोरीको लागि मैले अनुहार देखाउन सकेन र छोरी दिन दिनै रुन्थ्यो बाबा म बाँच्न सक्दैन कि तपाईँले मलाई साथ दिन सक्नुहुन्छ कि सक्नुहुन्न मेरो ट्रिटमेन्ट भएको छैन मेरो रिकभरी भएको छैन मलाई तपाईँले भेट्न आउनुपर्छ भनेर रुन्थ्यो छोरी। त्यो अवस्थामा मेरो छोरीलाई मैले टाइम दिन सकिनँ किन डो स्कुल म बनाउँछु भनेर लागेको कारणले मसँग मेरो आमाको कोखबाट जन्मेको हामी दुईटा छोरा हो सन्तान मेरो भाइको वैवाहिक कार्यक्रममा मैले मेरो भाइको वैवाहिक कार्यक्रमलाई चाहिँ छोडेर वैवाहिक कार्यक्रमलाई बहिष्कार गरेर डो स्कुलमा छोडेर साइन्स पढाएको टिचर म आफै हो त्यो पनि मैले हजुरहरूलाई भन्न चाहन्छु। मेरो एक्लो छोरा हो छोराको कान्तिपुर अस्पतालमा 15 दिनसम्म कानको अपरेसन भएर छोरा अपरेसनको सैयामा रोएर बसेको बेलामा म त्यस्तो क्रूर बाबा बने आजसम्म मेरो छोराछोरीले मेरो परिवारले के सोच्छन् मलाई थाहा छैन समाजले मलाई के भन्नुहुन् त्यो पनि म बुझ्न चाहँदैन तपाईँले दरवाजालाई कसरी चिन्नुहुन्छ त्यो पनि मलाई थाहा छैन तर मैले मेरो छोराको त्यो अवस्थामा चाहिँ बसेको बेलामा हस्पिटलको त्यो अवस्थामा मैले मेरो छोराको लागि टाइम दिन सकेन यसको पछाडि मसँग डहु स्कुल छ मैले जन्म दिएको छोरा र छोरी दुई मात्रै हो भने कर्म दिने छोराछोरी मसँग सयौंजना जोडिएको छ मेरो भविष्य मेरो चाहिँ आफ्नो चाहिँ भावना भनेको मेरो छोराछोरीसँग होइन मेरै विद्यालयमा पढ्न आउने भाग नानीहरूसँग दिनुपर्छ भनेर लागेको मान्छे म आफ्नो हो। त्यति मात्रै होइन मैले जानी नजानी वैवाहिक सम्बन्ध कायम गरे र जीवन सङ्गीनी मसँग जोडिन आयो खुट्टा मर्केर भाँचेर स्कुल डाँडाबाट एम्बुलेन्समा भुखेल अस्पतालमा उपचार गर्न पर्दाखेरि म एक्लो चाहिँ श्रीमान होला सायद देशभरि तपाईँले त्यो पाउन सक्नुहुन्न मेरो श्रीमतीलाई चाहिँ एम्बुलेन्समा एक्लो मैले चाहिँ एम्बुलेन्समा हालेर तिमी तिम्रो आसनलाई कसलाई बोलाउन चाहन्छ तिमी छौ तिम्रो ट्रिटमेन्ट तिम्रो तरिकाले गर्यो तर मैले तिम्रो जीवनमा कहिले पनि यो घटनामा साथ दिन सक्दैन भनेर मैले मेरो चाहिँ श्रीमतीलाई धुरीखेलको हस्पिटलसम्म चाहिँ आफैले मैले पठाइदियो। यसको मतलब मैले गरेको मेरो आफ्नो व्यक्तिगत खुसीको त्यागको कुरा गरेको मेरो आफ्नो परिवारसँगको सम्बन्धको कुरा गरेको यति मात्रै होइन मैले अझ पनि भन्छु तपाईँहरूलाई मेरो बाबुको ब्याजमा दुईजना बाबुहरूको जीपीएफओ आयो तर मेरो बाबु 4-5 गाउँमाविको चाहिँ बोर्ड टपर यसको मतलब स्कुल टपर विद्यार्थी हो पुरस्कृत विद्यार्थी हो जसले एससीमा 3.96 जीपीए एमा रिजल्ट कुम्जिनु पर्यो र दुईजना बाबुहरूको चिपेट आयो. तर एउटै मात्रै सामुदायिक विद्यालयको हेड टिचर हो, त्यति राम्रो छोरालाई मैले 11 र 12 स्कुलमा पढाउने हिम्मत गर्यो. तपाईँहरू साथीमा हात राखेर भन्नुहोस्, तपाईँले तपाईँ स्कुल बनाउनलाई फेरि बन्न सक्नुहुन्छ?
0: शिक्षक विद्यार्थी सम्मान कार्यक्रममा वडा नम्बर 1 गुन्सीका वडा अध्यक्ष ध्रुव चौलागाई, वडा नम्बर 3 हिलेदेवीका अध्यक्ष कुल बहादुर थिङ, वडा नम्बर 4 बेथानका अध्यक्ष दण्डुप लामा र वडा नम्बर 5 खनियापानीका अध्यक्ष चित्र बहादुर मानन्दरले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भएको थियो. यो सम्मानले विद्यार्थी र शिक्षकलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शैक्षिक उपलब्धिलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो.
2: रिजल्टले पनि देखाएको छ, सुनपती गाउँपालिका भित्र रहेको गौ माध्यमिक विद्यालयले यात्रीमा GPA 4 11 विद्यार्थी हुन सफल हुनुभएको छ. सँगसँगै अन्य विद्यालयले पनि उत्तिकै आफ्नो योग्यता प्रदर्शन गर्नुभएको छ. आज सम्मानित हुनुहुने सम्पूर्ण विद्यार्थी एवं शिक्षकहरूलाई म यसै मञ्च मार्फत तपाईँहरूलाई बधाई दिन चाहन्छु र भविष्यमा भोलिका दिनमा अझ तपाईँहरूले थप मेहनत र तपाईँहरूको अवरत खटाइले हाम्रा सानसाना भाइ बहिनीहरूले थप सफलता प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु.
3: कक्षा 1 कक्षा 3 कक्षा 5 कक्षा 8 र एसईमा उत्तीर्ण र उत्कृष्ट नम्बर हासिल गर्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई र विद्यालय र शिक्षकहरूलाई जुन यो सम्मान कार्यक्रम हाम्रो सुनपति गाउँपालिका र शिक्षा शाखा तथा खेलकुद शाखाले जुन यो सञ्चालन गर्न गइरहेको छ, जुन यो कार्यक्रममा हाम्रो यो नेपालकै दोस्रो स्थान हासिल गर्नुभएका जुन हाम्रै पालिकाको विद्यालय डौमारी डौ र यो डौमारी डौले चाहिँ हाम्रो यो सिङ्गो रामेछापको मात्रै नभइकन एउटा सिङ्गो नेपालकै एउटा नाम राख्न सफल भएको छ. यसमा हामी पालिकाले नै एकदम गौरव र खुसी मानिएको छ र यो सँगसँगै प्रतिस्पर्धी रूपमा अन्य मावि विद्यालयहरू पनि लागिरहनु भएको छ. यस अर्थमा हाम्रो सुनपति गाउँपालिका भित्र रहेका सबै मावि विद्यालयहरूलाई हार्दिक बधाई तथा भावी दिनमा पनि राम्रो गरोस् भन्ने अग्रिम शुभकामना दिन चाहन्छु. र जुन यो हाम्रो एउटा सामुदायिक विद्यालय भएर पनि एउटा हामी जहाँ जाँदा पनि हामी शिर उच्चका साथ हामी भन्न सक्छौ हाम्रो चाहिँ एउटा नमुना विद्यालय रहेको पालिका भनेर हामी भन्ने गर्दछौ. त्यस कारणले गर्दाखेरि जुन यो खाले भावी दिनदेखि अहिलेसम्म आइपुग्दाखेरि यो स्थानलाई हामीले कायमै राख्न सफल भएका छौँ र जुन पछिल्ला दिनहरूमा नि कायमै राख्छ भन्ने हामी पालिकाले हामीले आशा एवं विश्वास पनि राखेको छ. र जुन हाम्रो यो एसईको परीक्षामा 4 GPA लगायत अन्य GPA प्राप्त गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूलाई पनि मेरो व्यक्तिगत तर्फबाट र 3 नम्बरहरूकै तर्फबाट अग्रिम बधाई दिन चाहन्छु.
4: शिक्षा नै विकास हो भन्ने मूल नाराका साथ गौमाविले जसरी विकास गर्नुभएको छ त्यो शिक्षा नै हो. शिक्षाबाट नै त्यो विकासहरू प्राप्त भएको. उहाँले भन्नुभयो हामीले गाउँपालिका होस् या वडा होस् कुनैमा हामीले विकास निर्माणको कुराहरूमा कुनै बजेटको माग गर्ने भन्ने कुरा उहाँले राख्नुभयो. त्यो एकदमै सही कुरा हो. उहाँले अहिलेसम्म अब 5 वर्ष कार्यकाल जित्न लागेको छ, अहिलेसम्म उहाँले कुनै बजेटको माग गरेका छ तर विकास भएको छ. अहिले 63 लाखको बिल्डिङ पनि त्यही परिया छ, एडिबीको बिल्डिङ पनि बन्दैछ. भनेपछि त्यो शिक्षाबाटै आएको विकासहरू हुन्. त्यसैले अन्य विद्यालयका शिक्षक मित्रहरूलाई पनि के भन्न चाहन्छु भने दलबहादुरले जसरी भन्नुभएको छ त्यो कुरालाई सिकु गरौँ, त्यसलाई पालना गरौँ. केही न केही हामीले त्याग नगरिकन यसको सफलता मिल्नलाई अलि टाइम लाग्छ, त्यसैले त्याग गर्नुपर्छ.
2: सुनापति गाउँपालिकाको शिर उच्च राख्नको लागि औरात्र खट्नुहुने सबै शिक्षक शिक्षिकाज्यूहरूले जसरी मेहनत गरिराख्नु भएको छ, यो मेहनतको फलको कारणले गर्दाखेरि सम्मान हुने हो, सम्मानित हुने हो। यो विषयमा सेनापाती गाउँपालिकाको बहुमाविले आज सेनापाती गाउँपालिकाले मात्र राखेर नभएर राष्ट्रलाई समेत राख्नको लागि ठूलो योगदान र सहयोग गरेको छ। त्यसैले गर्दा म सेनापाती गाउँपालिकाको डौमावि गाउँका प्राण व्यापक लगायतका व्यवस्थापन समिति र त्यहाँका सबै अभिभावकहरूलाई म धन्यवाद दिन चाहन्छु। हामीले यो सम्मान कार्यक्रम गर्दै गर्दा आज सम्मानित हुँदै हुँदाखेरि मलाई लाग्छ सेनापाती गाउँपालिकाको शिक्षालाई जसरी सेनापाती गाउँपालिका शिक्षा समिति लगायत हामीले एउटा शिक्षा सुधारको निम्ति विभिन्न खालका कार्यक्रमहरू गर्दै आएका छौं। यसै अन्तर्गत सेनापाती गाउँपालिका 5 नम्बर वडाले पनि एउटा शिक्षा समिति बढाएर हामीले शिक्षाको सुधार गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ। जसरी हामीले विद्यालयमा बेला बेलामा शिक्षक शिक्षिकाज्यूहरूलाई तपाईँहरूले आफ्नो विषयलाई जिम्मेवारीपूर्वक ढंगले जिम्मा लिएर पढाइदिनु होला, तपाईँको विषयमा कुनै पनि विद्यार्थी फेल नहोस्, तपाईँ यो खालको योगदान तपाईँले गरेछ भने पक्कै पनि शिक्षा सुधार हुन्छ भनेर हामी बेला बेलामा हामीले विभिन्न खालका कार्यक्रमहरू गर्दै बेला बेलामा चाहिँ विद्यालयमा हामीले अन्तर विद्यालय परीक्षा सञ्चालन गर्दै हामीले आइरहेका।
0: गाउँपालिका उपाध्यक्ष गीता विष्टले सम्मानित विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै प्राप्त सम्मानलाई आगामी दिनको जिम्मेवारीका रूपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ। उहाँले जनप्रतिनिधिहरूले शिक्षा क्षेत्र सुधारका लागि अघि सारेका योजना सकारात्मक दिशामा अगाडि बढ़िरहेको बताउँदै शिक्षकहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो। सुनापाती गाउँपालिकाको शैक्षिक अवस्था क्रमशः सुधार उन्मुख रहेको उल्लेख गर्दै विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको वातावरण निर्माण भएको बताउनुभयो। उपाध्यक्ष विष्टले गाउँपालिका भित्र रहेको डहु माध्यमिक विद्यालय शैक्षिक क्षेत्रको एक स्थापित ब्राण्डका रूपमा विकसित भएको उल्लेख गर्दै अब यसलाई थप सुदृढ बनाउने जिम्मेवारी गाउँपालिकाको रहेको बताउनुभयो। उहाँले डहु माध्यमिक विद्यालयलाई लर्निङ सेन्टरका रूपमा विकास गरी देशभरिका विद्यार्थी शिक्षक र शैक्षिक सरकारवालाको अध्ययन र सिकाइको केन्द्र बनाउने लक्ष्यतर्फ गाउँपालिकाले नीति कार्यक्रम र बजेट मार्फत विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
5: धेरै धेरै बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यालय जसले विद्याको ज्योति छर्नको निमित्त सबै विद्यार्थी भाइ बहिनीहरूलाई र अभिभावक ज्यूहरूलाई प्रेरित गर्यो। सम्पूर्ण विद्यालयहरूलाई म हार्दिक सम्मान गर्न चाहन्छु। शिक्षक जसले शिक्षाको ज्योति छरेर सम्पूर्ण भाइ बहिनीहरूलाई सबैभन्दा उत्कृष्ट हुन प्रेरित गर्न सधैँ आफ्नो समय खर्च गर्नुभयो, प्रेरणा गर्नुभयो र सबै विद्यार्थीहरूलाई उत्कृष्ट हुँदै आफू पनि उत्कृष्ट हुनुभयो। सम्पूर्ण शिक्षकहरूमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। विद्यार्थी जसले सधैँ राम्रो गर्छु, सधैँ नयाँ सिक्छु भन्दै धेरै कुरा सिक्नुभयो र सधैँ सकारात्मक प्रतिस्पर्धा गर्दै अब्बल साबित हुनुभयो र यो सम्मानित कार्यक्रममा सम्मानित हुनुभयो। सम्पूर्ण भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना गर्दछु। यो सम्मान आजको सम्मान जसरी गाउँपालिकाले गरेको छ भोलिको यहाँहरूको जिम्मेवारी हो र त्यो जिम्मेवारी पूरा गर्न यहाँहरू सधैँ अघि बढ्नुहोस्। शुभकामना व्यक्त गर्न चाहन्छु। सुनापति गाउँपालिका हामी जनप्रतिनिधि यो अन्तिम सम्मान कार्यक्रम सायद हुन सक्छ हो पनि र हामी जनप्रतिनिधिहरूले हामीले जति बुझ्यौं र शिक्षा क्षेत्रमा हामीले जति योजना लिएर आयौं पक्कै पनि सुनापतिको शैक्षिक क्षेत्रमा यसले राम्रो गरेको छ, राम्रो गर्नेछ भन्ने आशा हामीले राखेका छौं र यो हामीले जति योजनाहरू बनायौं हामीलाई साथ सपोर्ट गर्नुहुने सम्पूर्ण सम्मानित शिक्षकज्यूहरूलाई म सधैँ सम्मान गर्न चाहन्छु र सधैँ यहाँहरूले यहाँहरूको प्रेरणाले सधैँ अघि बढ्नको निमित्त पनि अझ हौसला प्रदान भएको छ र मैले समग्र सुनापति गाउँपालिकाको विद्यालयको अवस्थाको बारेमा आज सम्मान भइरहँदा र सम्मानित गरिरहँदाखेरि सुनापति गाउँपालिकाको शैक्षिक अवस्था कस्तो रहेछ प्रत्येक विद्यालयको यहाँहरूले प्रश्न बुझिसक्नु भएको छ र सबैले आत्मसात पनि गर्नुभएको छ कि अब म राम्रो गर्नुपर्छ, अब म सिक्नुपर्छ भन्ने कुराहरू पनि यहाँहरूले मनन गरिसक्नु भएको छ। यसमा म धेरै भन्न चाहन्न र मलाई लागेको कुरा अब सुनापति गाउँपालिका भित्र रहेको डौ मावि एउटा ब्रान्ड बनेको छ, यसलाई अबको गाउँपालिकाले अबको बजेट नीति कार्यक्रममा कसरी ब्रान्डिङ गर्ने र कसरी गाउँपालिकाको एउटा लर्निङ सेन्टरको रूपमा सम्पूर्ण देशभरिका विद्यालयहरू शिक्षक विद्यार्थीहरूको जुन शैक्षिक गन्तव्य भ्रमण गर्नको लागि त्यो क्षेत्रमा त्यो विद्यालयमा आइरहनु भएको छ। अब यसलाई गाउँपालिकाले अबको नीति तथा कार्यक्रममा कसरी अगाडि बढाउने यो चुनौतीको विषय भएको छ र मलाई के लाग्छ भने अबको नीति तथा कार्यक्रममा सुनापति गाउँपालिकाले गाउँमाविलाई एउटा लर्निङ सेन्टरको रूपमा अगाडि बढाउनको निमित्त एउटा राम्रो योजना बनाएर अगाडि बढ्नुपर्छ र त्यसमा पहल कदमी लिँदै अगाडि बढ्ने प्रतिबद्धता तपाईँहरूकोमा राख्न चाहन्छु।
0: सुनापति गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले गाउँपालिकामा शिक्षा क्षेत्रमा धेरै सुधार आएको बताउनु भएको छ। वहाँले गाउँपालिकाको अथक मेहनत पश्चात शिक्षा क्षेत्रमा सुधार आएको बताउँदै सुनापति गाउँपालिकाभित्र अध्ययनरत 11 जना विद्यार्थीले एसईमा 4 GPA धेरै नम्बर ल्याउने र नम्बर ल्याउनको लागि पढाउने शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्न पाउँदा आफूलाई भित्री रूपबाट धेरै खुसी लागेको बताउनु भयो। शिक्षामा एउटा सुधार गर्ने भनेर शिक्षा क्षेत्रमा लगानी गर्यौं, सुनापति गाउँपालिकाको विद्यार्थीको भविष्य कस्तो बनाउने र विद्यार्थीको बुवा आमा अभिभावकको उद्देश्य लक्ष्यलाई पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा सुनापति गाउँपालिकालाई ठूलो जिम्मेवारी रहेको थियो र अहिले सुनापति गाउँपालिकाको शिक्षाको प्रगतिले विद्यार्थी भाइ बहिनीहरूको र अभिभावकहरूको सपनालाई पूरा गरेको उहाँले बताउनुभयो।
6: सुनापति गाउँपालिकाले शिक्षा शाखाले यो सुनापतिको 11 जना खोजीबी लगायत धेरै नम्बर ल्याउने र नम्बर ल्याउनको लागि पढाउने शिक्षक शिक्षिका युवाहरूलाई एउटा सम्मान गर्नु पाउँदाखेरि मलाई भित्री रूपबाट धेरै खुसी लागेको छ र हामीले शिक्षामा एउटा सुधार गर्ने भनेर यो शिक्षामा यो सुनापतिको गाउँपालिकाको विद्यार्थीको भविष्य कस्तो बनाउने र विद्यार्थीको बुवा आमा अभिभावकको उद्देश्य लक्ष्यलाई पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा हामी सुनापति गाउँपालिकालाई ठूलो जिम्मेवारी थियो र अहिले यो सुनापति गाउँपालिकाको शिक्षाको प्रगतिले साँच्चै पनि भोलि यो विद्यार्थी भाइ बहिनीहरूको र यहाँ अभिभावकहरूको सपनालाई पूरा गर्नेछ भन्ने मलाई लागेको छ। त्यसैले गर्दाखेरि आज शिक्षालाई अगाडि बढाउने भन्ने कुरामा त्यति सजिलो छैन, अघि नै दलबहादुर सरले भन्नुभयो गाह्रो छ। त्यसैले गर्दाखेरि सुनापति गाउँपालिकाले त भने र विद्यालय विद्यालयमा त्यो प्रतिस्पर्धा ढङ्गले अगाडि बढाउनलाई धेरै गाह्रो छ, त्यो हामीलाई थाहा छ, हामी जनप्रतिनिधिलाई थाहा छ कि मैले भिडकोट माविलाई के अगाडि बढाउनको लागि मैले वडा अध्यक्ष भएकोदेखि नै मैले त्यहाँ वडा शिक्षा समिति बनाउने भनेर सुरु गरेका थिएँ र कार्यान्वयन गर्न सकेका थिएन तर यहाँ पछि म पालिका अध्यक्ष भयो फेरि वडा अध्यक्ष चित्रबहादुर मानन्दर भइसकेपछि त्यो कार्यान्वयन गर्न सफल भयो र त्यतिले मात्रै त्यहाँ पुग्दैन, त्यो 5 नम्बर वडाको विद्यालय बनाउनको लागि एउटा दलबहादुर सर यहाँ हुनुहुन्छ, चक्र सरलाई त्यहाँ लानको लागि धेरै कोसिस गरे, यो डब मावि मात्रै होइन अरू सबै मावि बनाउनु पर्छ डब मावि जस्तो सर तपाईँले सहयोग गर्नु पर्यो भनेर भनिसकेपछि उहाँले के सहयोग गर्नुपर्छ भनेपछि चक्र सरलाई त्यहाँ लानु पर्यो भनेपछि चक्र सरलाई त्यहाँ लानको लागि मावि दरबन्दी थिएन, त्यसैको लागि दरबन्दी साटेर पनि मैले एउटा चाहिँ चक्र सरलाई त्यहाँ लाने वातावरण मिनायो। त्यो चाहिँ एउटा दलबहादुर सरले नमानिदिएको भए मैले कोसिस नगरे भए त्यो सम्भावना थिएन र त्यो सँगसँगै पछि कुनै विद्यालयमा माविको कोटाहरू दरबन्दीहरू कोटाहरू छ, कुनै माविमा एउटा पनि छैन, त्यसको लागि पनि हामी शिक्षा समितिमा छलफल गरे शिक्षा विज्ञ सरहरूसँग र हामीले एउटा सुमन सरलाई रूपाकोटको शिक्षालाई उठाउनको लागि उहाँ सदनलुङ्गी सो माविको कोडा यता ल्याउने र उता भिरगोडलाई यता चाहिँ तपाईँको विधान उसी सुरको लाने भनेर निर्णय गरेका थियो, त्यो त्यति सजिलो थिएन। आज हामीले त यस्तो गर्नु पर्छ हामीले यो गर है भन्ने सक्छ। आज सुनपति गाउँपालिका अध्यक्ष नै त्यहाँ गएर सधैँभरि निरीक्षण गर्नु त सकिँदैन, गर्ने नगर्ने उहाँहरूको हामीले वातावरण मिलाउने हो, त्यो सम्झिने नसम्झिने उहाँहरूको कुरा हो। त्यसैले गर्दाखेरि आज सुनपति गाउँपालिकाको शिक्षालाई साँच्चै नमुनाको रूपमा गर्ने हो भने नसक्ने होइन, तर सक्छ, तर सामतिनो मेहनतले सक्दैन, सामतिनो यो सहयोगले सक्दैन, गाह्रो छ। तपाईँहरू अघि दलबहादुर सरले भन्नुभयो तपाईँहरू पनि लाग्नुहोस् भन्ने क्रममा तपाईँहरूलाई के लाग्नु सकिन्छ, तपाईँहरूले कसरी सोध्नुहुन्छ, एउटा सल्लाहको रूपमा लिनुहुन्छ कि अथवा कुन रूपले लिनुहुन्छ, त्यो तपाईँहरूको कुरा हो। र उहाँले गर्नुभयो, उहाँले भन्नु पनि आँट गर्नुभयो, त्यो स्वाभाविक पनि हो। त्यसैले गर्दाखेरि आज तपाईँहरू पनि त्यो क्षेत्रमा पुग्नुको लागि एउटा घरमा पनि खाना पकाउँदाखेरि त्यो नबलेको आगोलाई अगुल्टो ठोकेन भने बल्दैन अनि छिट्टै खाना पाक्दैन। त्यो छिट्टै खाना पाक्नको लागि त्यो अगुल्टो ठोक्नुपर्छ।
7: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
0: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401332 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
7: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अंकमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जसले लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
12: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
15: सम्पर्क नम्बर 0475904662 98692998।
16: ओहो दाई भाउजू, के कुरा गरी बस्नु भएको? नमस्कार छ है? नमस्कार
17: नमस्कार नमस्कार अध्यक्षज्यू,
16: के कुरा गरिरहनु भएको थियो?
17: के हुनु र अध्यक्षज्यू, सहरमा इता भट्टातिर काम गरेर आएको हाम्रो सोमदाई पनि सानो सानो बच्चा लिएर जान लाग्नु भएको रहेछ पढाइ छुटाएर।
16: ओहो, के सुन्दैछु, सहर गएर के काम गर्ने हो नि? केटाकेटी त सानै छ त।
18: केटाकेटी त काम गर्न सक्ने भइसकेका छन् नि, त्यसैले इटा भट्टातिर गएपछि परिवारको सबैले काम पाउँछ नि अध्यक्षज्यू।
16: होइन, के भन्दै हुनुहुन्छ दाई, यति सानो बाल बालिकालाई पनि काम गर्न लैजाने, त्यही पनि पढाइ छुटाएर?
18: 18 वर्ष भन्दा कम उमेरको बाल बालिकालाई जोखिमपूर्ण काममा लगायो भने बालसम्म परिन्छ नि। बाल बालिकालाई उनीहरूको नैसर्गिक अधिकारबाट वञ्चित गरेर पढ्न खेल्न पाउने शारीरिक मानसिक बौद्धिक विकासमा असर पुर्याएर जोखिमपूर्ण काममा लगाउनु बाल श्रम गराउनु हो नि। त्यस्तो काम गरे गराए नेपालको कानून अनुसार दण्ड सजायको व्यवस्था हुन्छ थाहा छैन, त्यसैले बाल श्रम गर्नु गराउनु अपराध मानिन्छ।
17: ओहो, अध्यक्षज्यूले राम्रो कुरा गर्नुभयो। अहिले इट्टाभट्टामा बाल अधिकार कर्मी, नगरपालिका, ओडा कार्यालय र सुरक्षा निकायबाट बाल बालिकालाई काममा लगाएको छैन, चेकबाज गर्न आउँछ नि।
18: ए त्यसो भए म पनि अब सहर जान्न, भोलिबाट नै बच्चाहरूलाई विद्यालय पढ्न पठाउँछु। यही गाउँमा बसेर नै मेहनत गर्छु र बाल बालिकालाई आफू पनि बाल शर्मा लगाउँदिन, अरूलाई पनि लगाउन दिन्न।
15: स्याबास दाई, कसैले बाल बालिकालाई उनीहरूको इच्छा विपरीत बाल श्रममा लगाए विद्यालय पढ्न नपठाएमा सम्बन्धित निकायमा खबर गरौं, बाल श्रम मुक्त नगर बनाउन एकजुट भई लागौं।
17: यदि बाल बालिका जोखिमपूर्ण श्रममा परेको देख्नु भएमा आपतकालीन निशुल्क नम्बरमा जानकारी गराउनुहोस्। बाल हेल्पलाइन 1098, नेपाल प्रहरी 100, बाल बालिका खोज तलास तथा समन्वय केन्द्र 104।
18: हिमाली नवीन समाजको सहकार्य र चाइल्ड एन्ड नेटवर्कको सहयोगमा जनहितमा जारी सन्देश।
19: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
20: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
21: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
19: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
21: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
22: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
23: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
22: हाम्रा विशेषताहरू
23: 40% मात्रै डाउन पेमेन्ट,
22: सजिलो मासिक किस्ता सुविधा,
23: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
22: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
23: आवश्यक कागजातहरू,
22: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
23: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
22: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
24: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
25: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
24: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
25: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
24: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
25: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
26: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
27: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
26: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
27: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
1: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
0: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
1: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543398 0848543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्केकिनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
25: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896695998
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
14: हो र होइन होला त्यस्तो त। सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भो भन त।
13: केही होइन मिस,
14: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
28: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
29: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
30: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
3: रामेछाप नगरपालिकाको अनुरोध।
29: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
31: हेलो
32: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
32: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
32: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
32: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
32: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
32: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैनथे। अब पनि नयाँ दर्ता बन्द गरे।

0: दिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन यसमा सरकार सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
2: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छुट कसैलाई पनि छैन।
1: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
3: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको सीमा विज्ञहरूले समेत जानकारी नपाएको कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नु हो।
1: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सरकाएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
4: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनाए कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान सार्वभौम सत्ता जनता सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य भ्रमक गैर जिम्मेवार र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सर्वसाधारणदेखि सड़कसम्म पोखेका छन्। अब सम्हाल्न गाह्रो छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक सम्वाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नुभएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाडौँमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
5: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कुनै आशंका हुन सक्छ, मैले विषयमा झोला फ्याँकेर अल्पतै छोडेर हिँड्ने हो कि भन्ने त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन् त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
1: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि छवटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपरिवर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
6: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्नुभयो। माननीय सदस्य प्रभात खान, माननीय सदस्य सीता पुकरिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तिर र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जारी गराउँछु।
1: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समितेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
7: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
1: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्सनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
8: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
1: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल। बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित
9: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन उनीहरूले होमवर्कै गर्न पाएको छैन पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
10: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
12: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
10: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
13: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
13: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
11: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
12: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर संखुवा सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष सहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन् रेडियो खाँदबारी एफएम शंखुबा सभाले यो खबर पठाएको हो बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ
15: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणप्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन् रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जयपृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह
9: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन उनीहरूले होमवर्कै गर्न पाएको छैन पढाइ लेखाइमा त्यस्तै किसिमको प्रभाव छ अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई यस्तो तरिकाले हामीले कतिसम्म बस्ने अब महसुल लिएकै छ अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने लाइन काटिने
15: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का
16: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ अब हामी त विद्यार्थी मान्छे लेख पढ गर्न पनि धेरै समस्या हुन्छ कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्
15: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन् 26 पातिभेरा गाउँपालिका वडा नम्बर 3 की सुशीला बोहरा।
17: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिलेकाहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ। यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
15: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
18: अहिले हावाहुरीको समयमा के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन। खासै हावाहुरीको कारण चाहिँ बढी त्यही लाइन चाहिँ अवरुद्ध हुन्छ। रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको जड भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अवरुद्ध हुन्छन्। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र बिरा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र बाटो र प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
15: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखित छन् नै। बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्षी सांसदहरूको माग।
19: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
0: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
24: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्षी दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
19: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका, 2018 सालका, 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 को काम गरिरहेछौँ होइन, अनि त्यसपछि हामी जाने श्रम जन 2029 को काम गरिराखेका छौं यस्ता थुप्रै छन्
2: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो ढिलासुस्ती भएको थियो
19: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता पनि जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
2: अहिले त्यो देखिन्छ छाटका
19: देखिन्छ किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ
2: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
19: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ सुभाष नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हौ
2: तर अब पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्नो आफ्ना छुट्टा छुट्टी किताबमा उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न
19: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
2: दलित समुदायबाट
19: होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन
2: तयार देख्नु भएको छैन
19: अब हामी मात्र तयार भएर ल साथीहरू केही गरौँ भने नि उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो मैले के भन्नु खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिने अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिने तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्र स्वतन्त्र पार्टीको होइन अब कतिपय उद्योगीहरू विविध खालको चाहिने उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिने त्यो सेक्टरल जुन क्षमता छ त्यो वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर जाने अब यो तिमीहरू पुराना हो तिमीहरूले 35 वर्षदेखि खायौ तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो
2: भत्काउन पाइएन भनेर अदालतमा मुद्दा पनि
19: पर्यो होइन अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु
2: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाले नि तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेछ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
19: होइन यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि चाहिने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हुन्थ्यो सब अधिकांश जाने ऐलानीमा छन् अनि त्यो ऐलानी गरिबले जाने ओगटेर बसेका छन् दलितले
2: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
19: किनभने जाने
2: यसो
19: गर्न सक्थ्यो मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
2: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
19: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकारको घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 पालिका जसमध्ये ललितपुरको चाहिँ महानगरपालिका होइन एउटा चाहिँ भक्तपुरको चाहिँ भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थिए योभन्दा अगाडि होइन त अब उहाँले चाहिँ त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालबुर्जा बाँड्ने काम उहिले सकिन्छ
2: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो
19: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ हवस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 21 गते बिहान छ

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtyeye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
5: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
7: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सअस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: यो अरे रे भन्ने कुरा होइन, किनभने यो प्रतिनिधि सभाको अडियो भिजुअलमा रेकर्डेड

0: रेडियो पाव घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भुवनजी।
1: सबभन्दा सुरुमा चाहिँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सभापति रवि लामिछाने बीचको भेटवार्ता, एउटा नेपालमा हंगामा सीमाको मामिलामा र भारतमा बहुत ठूलो हार्दिकता, एउटा उत्सव झैं गरेर उहाँलाई भएको स्वागत सत्कार र प्रधानमन्त्री मोदीसँग भएको भेट, यसलाई कसरी हामीले जोड्नुपर्छ, कुन तवरले बुझ्नुपर्छ?
2: यसमा चाहिँ अलिक फरक फरक घटना छन्, फरक फरक लेन्सले हेर्नुपर्छ होइन मेरो बुझाइमा चाहिँ।
1: हजुर,
2: पहिलो सुरु चाहिँ मैले कहाँबाट सुरु गरेँ भने, जस्तो यो राष्ट्रपा सरकार चाहिँ कस्तो हो भने, यो भदौ पछिको जुन कोर्स लियो नि त्यसमा जस्तो वैदेशिक, हामीले योभन्दा अगाडिका सरकारहरू चाहिँ के भने, यसले बनाएर उसले बनायो, बेजिङले बनायो कि दिल्लीले बनायो कि वासिङटनले बनायो भन्ने ठुलो चर्चा हुन्थ्यो। एउटा मन्त्री फेर्न पनि राजदूतहरू सक्रिय हुन्थे होइन। र यो पछिल्लो समय चाहिँ के रह्यो भने, त्यो कूटनैतिक शून्यताभित्र चाहिँ यो कोर्सहरू विकास भइरहेको छ क्या सबै।
1: हजुर,
2: हो, त्यसलाई मैले आन्तरिक मात्र जोड्न, फेरि मैले यो भन्न खोजिरहेको छैन कि बाह्य हस्तक्षेपै छैन र बाहिर प्रभावै छैन भनेको होइन, प्रभावित छैन, तर हाम्रो बाह्य शक्तिहरू चाहिँ अब एउटै सिङ्गल डोरबाट इन्ट्री भयो, त्यो के हो भने सैन्य कूटनीतिबाट होइन।
1: हजुर,
2: हेर्नुहोस्, जस्तो अमेरिकी पछिल्लो दूतहरूले यति पटक भेटे नि, हो, त्यसको प्रभाव चाहिँ कहाँ छ भने, यसले भारत एक हिसाबले तर्सिएको छ के होइन, यसको आफ्नो आफ्नो मणिपुर मिजोरमको कुराहरूदेखि लिएर बङ्गलादेश मुभमेन्ट, अब पछिल्लो सेन्ट मार्टिन आइल्यान्डको कुरो, अब बङ्गलादेशको प्रधानमन्त्री चीन भ्रमणको कुरो, अमेरिका चीन सम्बन्ध, यसको ठूलो जियो पोलिटिक्समा ठूलो स्पेक्ट्रमै चेन्ज भइसक्यो क्या, तर हामी पुरानै ढरामा सोचिरहेको छौँ होइन। यसको प्रभाव चाहिँ हामीले मूल्याङ्कन गरेका छैन, हो, त्यो प्रभाव चाहिँ भारतले रवि लामिछानेको भारत भ्रमणमा दिल खुला गरेर देखायो। यसको अर्को एउटा कारण के छ भने, योभन्दा अगाडिका सरकारमा भारतले आफ्नो राजदूत मार्फत कुनै न कुनै हिस्सा बोकिरहेको हुन्थ्यो कि
1: होइन,
2: कुनै मन्त्रीमा आफ्नो हिस्सा स्टेक रहेको हुन्थ्यो, र यो सरकार चाहिँ मलाई लाग्छ कुनै पनि कूटनैतिक नियोगहरूको हिस्सा बिनाको सरकार हो होइन। तथापि भदौ 23-24 को घटनाको बारेमा धेरै अड्कलबाजीहरू छन्, म त्यता गइन, यो सरकारसँग हार्दिकताका साथ गएन भने भारत यति बेला कूटनैतिक वृत्तमा र पछिल्लो जियो पोलिटिकली साउथ एसिया केन्द्रमा हुँदा सबैभन्दा भर्नेबल कन्ट्रीको रूपमा छ। अमेरिका चीन पनि भारत टुक्राउन चाहन्छ होइन, र पछिल्लो दक्षिण एसियाली मुलुकहरूमा जुन हिजो सार्कलाई डिसफङ्क गरेपछि भारतको पछिल्लो अवस्था दयनीय भएको छ, किनभने चीनले बेल्ट एन्ड रोड मार्फत, चाहे तपाईँ हवनटट्टासम्मको सम्बन्धबाट होस्, गोदारको होस् होइन, र पछिल्लो समय पाकिस्तानको उदयले र बङ्गलादेशको मुभमेन्टले पनि भारतलाई चाहिँ नेपाल मामिलामा आफ्नो दृष्टिकोण फेर्नुपर्छ, रणनीति फेर्नुपर्छ भन्ने कुरामा आन्तरिक मूल्याङ्कन भएको छ। र यो जस्तो दुईटा अजित डोभाल र एस जयशंकर जस्ता सिद्ध हस्त उसका कूटनीतिज्ञहरूले यो कुराहरू मोदीलाई बताएका छन्। उत्तेषण साइलेन्ट डिप्लोमेसीबाट विस्तार चाहिँ के भने, अब मेनिपुलेटिभ डिप्लोमेसीमा चाहिँ लागेको भने चाहिँ यो भ्रमणले देखाउँछ भुवालजी।
1: यसको इम्प्याक्ट देखिन कति समय लाग्छ? अब धेरैको एउटा टिप्पणी चाहिँ के छ भने, डाक्टर साहब, भारतबाट अब रवि लामिछानेजीले चेकलिस्ट ल्याउनुहुन्छ, चेकलिस्टको भारी चाहिँ खास गरी पालेन मार्फत बोकाइनेछ भविष्यमा भारत भ्रमणताका भन्ने खालको पनि टिप्पणीहरू छ।
2: यसो छ, जस्तो यो कुरा चाहिँ कस्तो भने, सुशीला कार्कीको सरकारमै भारतको 10 एजेन्डा भनेको थियो, त्योभित्र हामीले रक्सोल काठमाडौँ रेल मार्ग देखेको थियो, र त्यसको एउटा नेपाललाई हानि हुने विषय भनेको यो कोशी हाइड्यामको कुरा थियो होइन। तर एउटा कुरा के बुझ्नुहोस् भने, गिरिजाप्रसाद कोइराला राष्ट्रपति नमानेका नि कोशी हाइड्याममा भारतको स्वार्थ कारण हो होइन।
1: हजुर,
2: अहिले हाम्रो लिपुलेक लिपिया धुरा पनि महाकालीको पानी हो होइन। अहिले तपाईँ आज हामी कुरा गरिरहेका छौँ, दक्षिण भारतका अस्पताल लगायतका धेरै स्कुल कलेजहरू अधिकांश व्यापारिक ऊ चाहिँ बन्द छन्, किन छन् भने पिउने पानी सङ्कट छ होइन, गर्मी छ। तर भारतको लागि पानीको अब 5-7% पानीको व्यवस्थापन भन्नु भयङ्कर चुनौतीपूर्ण छ। त्यस कारण हाम्रो पानी याङ्री र लार्केलको पानी लानलाई उसले काठमाडौँ रक्सोल रेलमार्ग बनाउनै पर्छ, त्यो विकल्पै छैन, त्यो यो इन्जिनियर बालेले बुझाएको छ। र यो सुशीला कार्कीलाई नै यो दिन खोजेको, त्यो सरकार लामो जान्छ भनेपछि उसले लेजिटिमेट गभर्मेन्टलाई दिनको लागि कुरिरहेको, र यो भालेन्द्र मोदीको बीचमा ठूलो टकराव जस्तो यो कूटनैतिक वृत्तमा देखिएको कुरा हो। यो सहमति नै रवि गएका छन्, भारतले प्रस्ताव राख्छ, भालेन्द्रले कति मान्छन् मान्दैनन् होइन, मलाई लाग्छ धेरै जसो विकासको कुरा मान्छन्, केही कुराहरूमा चाहिँ सीमाको कुरा अब एकदम पेचिलो बन्यो होइन, र यो पेचिलो पनि बालनले चाहिँ कूटनैतिक रूपमा आफू विजय लिनको लागि बनाएको देख्छु म। 35 वर्षमा चाहिँ राजदूतहरू मार्फत नेपालको प्रधानमन्त्रीसँग डिल गरेको भारत अब कूटनैतिक रूपमा नै आफैले सिधा सम्पर्क कायम राख्नलाई बाध्य भयो होइन। यो परिस्थिति सकारात्मक बन्दै गएको देख्छु र यी यावत कुराहरूको बीचमा भारत यति बेला नेपालमा जस्तो हेरौँ न हामीले नेहरू डक्ट्रिन भन्थ्यो मोदी डक्ट्रिन त लागू गर्न सकेन तर भारतले ठूलो प्रचार गरेर बालन डक्ट्रिन भनेर उजेल प्रचार गरेका छन् नि होइन। रवि लामिछानेको यो लेख मलाई लाग्छ रवि लामिछाने हुँदैन भारतीय एप्रुभल बीचमा छापिएको हो नि मलाई लाग्छ उसको पत्रिकामा होइन यो एजेन्डामा भारत सहमत नलगेको भए छाप्थ्यो र होइन छाप्दैन थियो नि। अनि यो चाहिँ कूटनैतिक के भन्छौँ घटनाक्रमहरू यसलाई हामीले विश्लेषण गर्नुपर्छ भोपालजी होइन। म चाहिँ के छ भने अब भारत र नेपालले अगाडि दुइटैको म्युचुअल बेनिफिट गएन भने मलाई लाग्छ क्षति नेपालभन्दा भारतलाई बढी हुन्छ तसर्थ भारतले बुझेको छ जस्तो लाग्छ।
1: भनेपछि यो बाहिर कन्स्पिरेसी गरे अनुसारको विषय छैन यो सहमतिमै सबै चिज भइरहेको छ।
2: तपाईँलाई म दुईटा यो पछिल्लो चाहिँ छ नि अब त अब विश्वमा नै नयाँ डक्ट्रिन सुरु भएको छ कि कूटनीतिको होइन। यो चाहिँ जस्तो हामीले आर्मी डिप्लोमेसी भनेको छौँ नि होइन मिलिटरी डिप्लोमेसीबाट चलेको छ
1: हजुर।
2: र अब विश्वका तपाईँ हेर्नुहोस् न अधिकांश पोलिटिसियनहरूले आजकल न भाषण गर्छन् न नेतालाई भेट्छन् कि हो सबै स्ट्राटेजी प्लेटफर्मबाट काम गर्छन् होइन। हामीले हेरौँ न अस्ति जस्तो क्वाडमा सम्झौता गर्न प्रधानमन्त्री गएन नि गयो त भारतको प्रधानमन्त्री गएन नि को गयो त भन्दा विदेश मन्त्रीले गरे होइन। भनेको सबै त्यसको अब त्यो विदेश मन्त्रीले गर्नु अगाडि चाहिँ के छन् भने त्यहाँ पनि अजित डोभालहरूको भूमिका एकदम अहम छ होइन। हेरौँ न यो नयाँ फ्रेमभित्र हामीले पछिल्लो राजनीतिको घटनाक्रमहरू विकास भएको छ र अब यो बङ्गलादेश मुभमेन्ट नेपाल मुभमेन्ट पछि त झन् मलाई लाग्छ पोलिटिसियनहरूले भूमिकै निर्वाह गर्दैन त्यो आर्मी डिप्लोमेसी मिलिट्री डिप्लोमेसी भन्दा बाहेकमा गएर अब मलाई लाग्छ कुनै देशको कुनै समस्या पनि समाधान हुँदैन। पाकिस्तान बङ्गलादेश नेपाल सबैले अब यो मिलिट्री डिप्लोमेसीलाई अगाडि लान्छन् राजनीतिज्ञहरूको र भूमिका कम हुन्छ व्यापारी र मिलिटरीहरू चाहिँ अबको यो पछिल्लो समय चाहिँ सबैभन्दा देशको सम्प्रभुता र अखण्डताको चाहिँ कुराकानी गर्ने सबैभन्दा विश्वासिलो शक्ति हुन्छन् जस्तो देख्छु।
1: यो चाहिँ तपाईँको कुरा एकजना पूर्व जनरलसँग पनि ठ्याक्कै मिल्छ र संसारभरि एउटा खालको त्यो खालको आज इरान वा अमेरिकाकै कुरामा पाकिस्तानको मिलिट्री डिप्लोमेसी आवि भइरहेको देखिन्छ होइन। यी विविध विषय छन् जस्तो तर नेपालमा चाहिँ यो बेलाको समय एउटा विगतको संस्थापन पक्ष त सेनाप्रति आलोच्य र सेनालाई राम्रो नठानिरहेको अवस्था छ सत्तासँगको सेनाको सम्बन्ध त सधैँभरि हार्दिक रूपमै अगाडि बढ्छ भन्ने त हुन्न फेरि।
2: यसो छ भूपालजी जस्तो यहाँ पोलिटिक्स र जस्तो सेनाको भूमिका एउटा पोलिटिकल हो कि होइन त जस्तो हेर्न हामीले संविधानमा के राख्छौँ भने देशको अखण्डता कसले जोगाउने भनेको छ भन्दा हामी जोगाउँछौँ नेपालीले जोगाउँछ नेपाली भनेको त सबै नेपाली त खुकुरी बोकर त सीमामा जानेनन् नि हो जोगाउने भनेको नेपाली भनेको हो त्यसलाई प्रतिनिधित्व कसले गर्छ सैनिक शक्तिले गर्छ क्या होइन। त्यहाँदेखि नेपालको अखण्डता सार्वभौमिकताको रक्षा गर्ने शक्ति सेना हो अनि त्यसलाई राजनीतिक वक्रताबाट हेरेर अनि कहीँ राम्रो सम्बन्ध हुन्छ हुँदैन नि। अब तपाईँलाई एउटा गजबको कुरा भनौँ है त भुवालजी आज एउटा पनि छलफल गरौँ
1: हजुर।
2: अब हिजोसम्म सेनामा पार्टीले खेल्थ्यो होइन कसलाई त्यसको चाहिँ बढाउने अब सेनाले पार्टीमा खेल्छ क्या भनेको सैन्य शक्तिसँग नजिक हुनेहरू पार्टीमा नयाँ उदय हुन्छ क्या
1: हजुर।
2: त्यो आर्मी डिप्लोमेसीले मिलिटरी डिप्लोमेसीले
1: भनेपछि पार्टीहरूमा अब सेनाले खेल्नेवाला छ
2: हो जस्तो हेर्नु न मिलिटरी डिप्लोमेसीलाई संसारभरमै मूल मन्त्र मान्ने हो नि त अनि पार्टी पनि त एउटा पोलिटिकल पावर एउटा कम्पोनेन्ट हो नि त होइन स्टेटको भने त्यो कस्तो चाहिन्छ भन्दा मिलिटरीको एगेन्स्टमा भयो नि त त्यो घर झगडाले त उपलब्धि दिँदैन भनेपछि मिलिटरीले पनि अब के चाहन्छ भने सरकारलाई पार्टीलाई अहिले तपाईँ हेर्नु न यो जस्तो हाम्रो विश्वविद्यालयमा संगठनहरूको भूमिका निस्तेज पारे कारणै यो हो क्या भनेको मिलिटरी डिप्लोमेसीको एक्सर्साइज इन्टरनल पोलिटिक्समै भइसक्यो नि त हाम्रो होइन हो त्यसैको कारण हो अब पार्टीमा चाहिँ मिलिटेन्टहरू अथवा मिलिटरी फोर्ससँग नजिक हुनेहरू चाहिँ पार्टीमा राइज हुन्छन् त्यसको दुईटा उदाहरण भनेको शेखर कोइराला र विद्या भण्डारीको चाहिँ उदय चाहिँ करिब करिब ग्राउन्ड बन्दैछ त्यो घटनाक्रमले पनि साबित गर्दैछ भन्ने लाग्छ होइन।
1: त्यसमा म्यानेजमेन्ट तपाईँको भनाइ त्यसको म्यानेजमेन्ट सेनाले पनि गर्यो भन्ने
2: अनि सेनाले नगरे त अनि उसको अपोनेन्ट फोर्स ल्याउँछ त उसले अहिले कम्प्लिट डिप्लोमेसी उसले हाँकिरहेछ अहिले होइन हो र केही न केही रूपमा नेपालको अहिलेको शक्ति भनौँ अहिलेको शासन सत्ता त मिलिटरीको पनि त एउटा स्टेट त छ नि त होइन त्यो कसैले स्वीकार्छ स्वीकार्दैन भन्छ भन्ने त अर्को कुरा हो होइन, बुझ्ने कुरा हो के यो त। अब अब मैले तपाईँलाई भन्न खोजेको बालनको अस्तिको अभिव्यक्तिले चाहिँ के हो भने मलाई लाग्छ यो यो पनि सैनिक कूटनीतिभित्र पर्छ जस्तो लाग्छ कि, किनभने योभन्दा अगाडिका 35 वर्षको सरकार जस्तो 46 आन्दोलन पछि 47 आन्दोलन पछिको सरकार छ नि, 46 पछिको सरकारलाई के गर्छ भने जहिले पनि भारतले चाहिँ प्रजातन्त्र ल्याउन र गणतन्त्र ल्याउनलाई प्रत्यक्ष आफ्नो भूमिका देखायो होइन, 12 बजे त्यसको एउटा दस्तावेज देखियो होइन। अब हेर्नुहोस् तपाईँ, अब अब तपाईँले हेर्नुहोस् अनि आफ्नो राजदूत मार्फत त के गर्यो भने नेपालमा चाहिँ नयाँ राजदूत एकदम बलियो बनाउने र त्यो नेपालमा नियुक्त भएको राजदूतले चाहिँ यहाँको माइक्रो म्यानेजमेन्ट गर्यो होइन। त्यसो भए चाहिँ सीमा विवाद कसरी हुन्छ, जस्तो प्रधानमन्त्री राजदूतको इन्ट्रेस्ट अनुसार बनाउँछ दिल्लीले होइन, त्यसमा आफ्नो भूमिका निर्वाह गर्छ होइन, अनि अनि त्यो प्रधानमन्त्रीले उहाँको नरेन्द्र मोदी सीमा विवादमा आँखा जुधार कुरा राख्न सक्छ सक्दैन नि त। इन्ट्रीको कुरा राख्ने बित्तिकै भारत तर्सियो, भारत तर्सिने बित्तिकै के हो त, त्यस कारण अब बल्ल दुई पक्षले यो समस्याको समाधान हुन्छ भन्ने बाटोमा हिजो भारतको प्रतिक्रियाले पनि देखिन्छ र उसले पब्लिक कमिटमेन्ट गर्यो, तेस्रो पक्ष चाहिँ हामी दुईटा मिलेरै गर्छौँ भनेर पब्लिक कमिटमेन्ट गर्यो त उसले। अब उसले जति पनि छन् टेबल टकबाट समाधान गर्नुपर्छ, अन्यथा उसले अरू पोलिटिकल डिप्लोमेसीहरूबाट गर्न सक्दैन भन्ने कुरा हिजोको पत्रकार सम्मेलन पनि देखायो, एउटा सकारात्मकै देख्छु म चाहिँ होइन। अब यसलाई चाहिँ अलिक धैर्य पनि गर्नलाई नेपालीहरूलाई अनुरोध पनि गर्छु,
3: अलिकति म यो हामी नेपाली आम नेपालीहरूलाई केही कुराहरू कुटनैतिक कुराहरूको छिटो प्रतिक्रिया पनि नदिउँ हुन्छु, किनभने यसलाई वेट एन्ड सीमा हेरौँ, यसको इम्प्याक्ट कहाँ पर्छ हेरौँ, किनभने जसले कुराहरू ल्याउँछ नि जस्तो पार्लियामेन्टमा बोल्ने त सामान्य र चान्चुनी कुरा त छैन नि त, त्यो खेलाची त होइन हो, त्यसको कूटनैतिक अर्थ के हुन्छ भने त जस्तो तपाईँले भन्नुभयो, हामीले अस्ति नै भन्यौँ आर्मी मिलिटरी डिप्लोमेसी कुरा, अब आज तपाईँले गर्नुभएको अन्तमा अरूले जर्नलले पनि ती प्रमाणित गरे होइन, त्यो प्रमाणित हुँदै जान्छ, तर केही धैर्य गरेर बोलाउँ भन्ने चाहिँ मेरो आम नागरिकहरूलाई पनि अनुरोध हो होइन।
1: नेपाल भारत सम्बन्ध अब एउटा आर्थिक कूटनीतिको फेजमा प्रवेश गर्न सक्छ,
3: दुईटा कुरा छ, एउटा सिक्युरिटीको अम्ब्रेला त छँदैछ भोपालजी होइन हो, त्यसमा र अब अर्को आर्थिक आर्थिक रूपमा दुईटा रूपमा चाहिँ अब नेपाल भारत सम्बन्ध नयाँ रूपले चाहिँ अगाडि बढ्छ, नबढे मलाई लाग्छ यसको घाटा भारतलाई हुन्छ भन्ने म देख्छु।
1: जोस् तर आर्थिक कूटनीतिमा अब रेलको विषय, कतिपय तपाईँ शैक्षिक र स्वास्थ्य संस्था हब बनाउने विषय, रंगशालाकै विषय, यी सबै चीजमा एउटा म्युचुअल रूपमा अगाडि बढ्ने खालको प्रस्ताव पनि त्यो त संकेत देखिसक्यो रविको प्रस्तावले।
3: हो यसो हो, यसले चाहिँ के ल्याउँछ भने अब अब नेपाल र भारतको सम्बन्ध म चाहिँ एउटा इरा भन्छु, 46 हामीले 80-81 भन्यौँ नि होइन, हो 82 नै भनौँ, 86-82 जुन 46-82 सम्बन्धको एउटा इराबाट अब नयाँ इरामा चाहिँ प्रवेश गर्यो, किनभने एसियन युगको सुरुवात छ, भारतले पनि ठुलो अवसरहरू छ, र अर्को कुरा क्वाडमा भारतले एग्रिकल्चर अमेरिकालाई दिने सम्झौता गरिसकेपछि भनेको अमेरिकी लगानी ल्याउने भएपछि उसले अब नेपाल बंगलादेश होइन वरपरका छिमेकीहरूमा आफ्नो प्रभावलाई जसको वैश्विक रूपले भनौँ न होइन व्यापार र सुरक्षाको रूपमा लगेन भने मलाई लाग्छ यसको चुनौती भारतलाई थप हुन्छ, यसर्थ पनि ऊ के हुन्छ यो यो विषयमा सचेत छ र नयाँ नयाँ ढंगले नेपाल भारत सम्बन्ध अगाडि बढ्छ भने चाहिँ
1: नेपाल भारत सम्बन्धमा नयाँ कोर्स सुरु हुनेवाला छ क्लियर
3: एकदम, यो करिब नभए भारतीयहरूले बालन डक्ट्रिन भनेर किन यत्रो प्रचार गरे म त्यो चाहिँ अचम्म मानिरहेको छु कि, नयाँ नयाँ कोर्समा नजाने बालन डक्ट्रिन किन भन्छ त होइन, यो कुरामा एकदम बाइनरी अपोजिट छ कि, यता बालनलाई अस्ति स्वागत गरे हिजो गाली गरे होइन तेस्रो पक्षको, उनीहरू आज भन्दा एक हप्ता अगाडिदेखि बालन डक्ट्रिन भनिरहेछन् होइन, उनीहरूले धेरै प्रचार गरे नेपालमा पनि प्रचार छैन, हेर्नु न तपाईँले इन्डियन मिडिया आजभन्दा 10 दिन अगाडिदेखि हेर्नुहोस् बालन डक्ट्रिनको बारेमा कतिवटा भिडियो छ होइन, भनेको यो कुरा चाहिँ उनीहरूले नै प्रचार गरिरहेछन् कि, यसर्थ उनीहरूको भित्री कुराहरू उनीहरूको इच्छा थियो त्यो बालनसँग सिधै कुरा नगरिकन रवि मार्फत लिएर आउने, यसलाई दुईटा सरकारको तहमा बसेर टुङ्गाउने, यति कुरा चाहिँ सुखद कुरा हो, जति सक्दो छिटो काठमाडौँ रक्सोल रेल मार्ग निर्माणको सम्झौता हुन्छ, यसमा चाहिँ सर्वेबाट सुरु गरेर डिपिआर तयार गरिसक्यो, यो चाहिँ पक्का हो।
1: अब अर्को विषय, खास गरी पार्टी राजनीतिमा कंग्रेसभित्र शेखरको कुरा र एमालेभित्र विद्या भण्डारीको कुरा, यो इक्वेसन कसरी अगाडि बढ्छ, तपाईँले अघि 600 भन्नुभयो यो अलिअलि मिलिट्री म्यानेजमेन्ट पनि हो भनेर, यो के हुनेवाला छ
3: भोपाल? जस्तो अहिले हेर्नुहोस् अब पहिले सुरु त भदौ 23 भन्दा अगाडिका शासन सत्ता र पदमा बसेकाहरू सबैको सम्पत्ति विवरण चाहिँ के हो त बुझाउनु पर्छ होइन, सम्पत्ति विवरणमा आमदानी आय स्रोतले प्रमाणित नभएर सम्पत्ति जफत गर्नेसम्मको अहिले के छ अध्यादेशले एउटा कानून निर्माण भएको छ होइन त हो, अनि धेरैलाई चाहिँ जस्तो त्यसको एनएक्समा आफ्नो नाम आयो भने के हुन्छ, ऊ कुनै न राजनीति गर्न पाउँछ न कहीँ जान पाउँछ होइन त सम्पत्ति शुद्धिकरणले
2: हो यसर्थ मलाई के लाग्छ भने अगाडि पदमा बसेकाहरू भनेको को को हुन् त शेखर कोइरालाले त पार्टीको पद हो सरकारी पद त त्यही बीपी केएसको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा बाहेक अरू अरू पदमा त बसेका छैनन् हो
1: हजुर
2: यी यी कुराहरूले गर्दा चाहिँ अब यता त्यो सम्पत्ति शुद्धिकरण लगायतको कुरा देखिने कुरा यो हुन्छ भित्री कुरा चाहिँ के हुन्छ भने मलाई लाग्छ मिलिटरी डिप्लोम मिलिटेन्टहरूसँग भनेको राज्यको कम्पोनेन्टहरूसँग नेगेटिभ भएका मान्छेहरू पाखा लाग्छन् राजनीतिक रूपले पनि के होइन यो पक्का हो र यो पछिल्लो राजनीतिक कोष पनि यसरी विकास भएको छ अब पार्टीहरू पनि त्यो शान्त हामीले भन्यौँ अब पार्टी नयाँ रूपमा उभिन सक्दैन कङ्ग्रेसभित्र तिनवटा शक्ति देखिन्छ एउटा शेरबहादुर देउवा एउटा गगन र अर्को शेखर र त्यो त्यसले चाहिँ हिन्दू राष्ट्र र हिन्दू राष्ट्रको कुरा उठाउने पनि त्यो हुन्छ अब छिटै त्यो आउँछ जस्तो लाग्छ सर्वेमा यता विद्या भण्डारी स्थापित हुँदा मलाई लाग्छ पार्टीहरूमा पनि नयाँ परिवेश निर्माण हुन्छ र यसले चाहिँ मिलिटरी डिप्लोमेसीलाई सहयोग गर्छ र नेपाल भारत सम्बन्ध र चीनसँगको सम्बन्ध पनि एउटा इक्विलिब्रियममा जान्छ र त्यही कूटनीतिलाई चाहिँ मलाई लाग्छ भारतीयहरूले बालन डक्ट्रिन भने हुन् जस्तो लाग्छ
1: अब ओलीजीहरू करिब करिब किनाराकृतको बाटोमा गए
2: उहाँहरू अब डेट एक्सपायर भन्छ म चाहिँ उहाँहरूको अब औचित्य सकियो उहाँहरू कसरी हुन्छ अब यसमा हामीले भन्छौँ नि हाम्रो हिन्दूले धर्म भनेको ड्युटी भन्छ नि आफ्नो होइन हो उहाँहरूको चाहिँ जिम्मेवारी ड्युटी निर्वाह गर्ने अब करिब करिब मोक्षको ड्युटीतिर लाग्ने बाटो हो भन्ने मलाई लाग्छ
1: हस् यहाँको महत्वपूर्ण समय समाजका लागि धेरै धेरै धन्यवाद
2: धन्यवाद रूपालजी
4: ओहो यसपाल त हाम्रो गाउँमा गल्ला लिन आउँदैछन्
5: त्यसो भए त मेरो कान सरला पठाउनु पर्यो पठाऊ
4: पठाऊ भत्ती भइहाल्छ कि

0: एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौँ अघि बढौँ।

0: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: यसपालि त तिम्रो गलैँची माया आएन नि त, किन होला है? खै मारौँ, पो त आउँछु नि भनेको थिए कि रे, यसपालि पनि आउँछन् होला।
4: गजायो गजायो, जिउ आयो है जिउ, अब गजु राख्यो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक संवाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 जना घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाई छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ। यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ। र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए। खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको साइडो एयरपोर्ट यहाँका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौँ, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेड लाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले राष्ट्रपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
4: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होलान् तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
5: प्रधानमन्त्री भालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
5: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
7: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
5: तटबन्ध निर्माणको लागि 2 चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
6: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूभू सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
5: सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्याम्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
0: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
2: अब केही दिनपछि मनसून आउँदैछ, यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानीभन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
8: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
2: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भने
5: कृषिमा पर्छ,
2: एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्र
8: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
2: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
8: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालका देखा परेको थियो असर?
2: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ यो मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमा तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
5: कति रे 9854 अनि
3: 9854040239, फोन नम्बर चाहिँ 0848540239।
5: 0848540239।
6: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
7: विराज किसानको साथी।
8: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ, यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि, त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भएन धेरै नभनौ भन्ने साध्य छैन, त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछा।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि,
11: यसको उत्पादन उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।
12: आया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
13: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
12: ए हो र?
13: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
10: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
13: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
14: तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
15: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको समजवत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
14: निरूपण गर्ने प्रकृतिका विवादहरू
15: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
14: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
15: चरण घाँस दाउरा सम्बन्धी विवाद,
14: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
15: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
14: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
15: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
14: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
15: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
14: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
15: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
14: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
15: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
14: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
15: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
14: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
15: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
14: गाली बेइज्जती सम्बन्धी विवाद,
15: लुटपिट सम्बन्धी विवाद,
14: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
15: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
14: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
15: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
14: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
15: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
16: होइन ये बुढा, डस्न बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
17: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
16: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
17: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
15: रामेछाप नगरपालिकाको अनुरोध।
14: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
15: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
18: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
19: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
20: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
15: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
20: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो सिन्धुली।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.3 MHz साथैतामा कुश एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.mpका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरि एकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठक विपक्षी दलहरूको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। अर्को बैठक जेठ 26 गते मंगलबार अपरान्ह 1:15 बजे बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री बालन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुवै सदन प्रभावित हुँदै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन्। प्रतिनिधि सभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ। राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएको हात्तीका दारा चोरी गरेको आरोपमा समातिएका 5 युवालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको सूची अनुसार काठमाडौँ तारकेश्वर नगरपालिका 9 मणमैजुका 25 वर्षीय राजीव महर्जन, गोर्खाको धारके गाउँपालिका 4 लाप्राका घरबै, तारकेश्वर 10 मणमैजु बस्ने 26 वर्षीय टेकप्रसाद गुरूङ, काठमाडौँ महानगरपालिका 17 घरबैका 27 वर्षीय आयुष महर्जन, बैतडीको डिला सैनिक गाउँपालिका 3 घर भई, टोखा नगरपालिका 2 सपर्नर्थित बस्ने 24 वर्षीय पुनर बोहरा र गोर्खाको अजिरकोट गाउँपालिका 4 घर भई मनमैज बस्ने 20 वर्षीय सन्त बहादुर भुजेल रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। मनमैजु एरियामा राजीव महर्जन समेत व्यक्तिहरूले वन्यजन्तु हात्तीको दारा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता शरद थापाले बताउनु भएको छ। तारकेश्वर 9 मनमैजुमा राजीव आयुष र टेकले हात्तीको दारा टुक्रा बनाएर राजीवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको पाइएको प्रहरीले बताएको छ। राजीवको घरबाट प्रहरीले हात्तीको दारा 2 टुक्रा र लागु औषध ड्रामाटोल 150 ट्याब्लेट बरामद गरेको छ। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दा टोखा 2 सपनर्थित बस्ने पुनर्को पनि संलग्नता रहेको खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। पुरणले हात्तीका 2 टुक्रा दारा मनमैज बस्ने सन्तले आफ्नो कोठाको च्यालमा राखेको पाइएको थियो। त्यसपछि प्रहरीले सन्तको कोठाबाट पनि 2 टुक्रा हात्तीको दारा बरामद गरेको बताएको छ। अब उनीहरूमाथि लागू औषध सम्बन्धी कसुर र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिमको कसुरमा अनुसन्धान हुने भएको छ। बरामद हात्तीको दारा भने राष्ट्रपति कार्यालयबाट चोरी भएको पाइएको प्रहरीले बताएको छ। गत 23 र 24 भदौमा भएको जेन्जी आन्दोलनको क्रममा नेपाली सेनाको 24 घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो। त्यति बेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोड़फोड़ गर्नुका साथै आगजनी समेत गरेका थिए। राष्ट्रपति बस्ने कुर्सीदेखि भित्तामा सजाइएका तस्विरहरू समेत जलाउने भाँच्ने काम भएका थिए। यही मौकामा भित्तामा राखिएको 2 थान हात्तीको दारा समेत चोरी भएको खुलेको छ। चोरी भएको करिब 9 महिनापछि प्रहरीले दारा चोरीको आरोपमा 5 जनालाई दारासहित पक्राउ गरेको हो। हात्तीको दारा चोरी गरेपछि टुक्रा पारेर उनीहरूले भाग लगाएको प्रहरीले बताएको छ। 1 महिनादेखि हराएका सशस्त्रका असही युवतीसहित झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। एउटै रूखमा सँगै झुण्डिएको अवस्थामा 2 जनाको शव भेटिएको छ। मृत भेटिनेहरूमा पर्साको बहुदरमाई 8 रामनगरी घर भएका शक्ति राम र कैलालीको घोडाघोरी नगरपालिका 21-26 वर्षीय शर्मिला चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय धोलीखेलका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार राम सशस्त्र प्रहरी बल 15 नम्बर हेड क्वार्टर 5 खालमा दरबन्दी भई असै हुनु भएको थियो। उनीहरूको शव 5 खाल नगरपालिका 3 रहेको ठूली सामुदायिक वनमा मौवाको रूखमा झुण्डिएको अवस्थामा भेटिएको छ। सलको पासो लगाई झुण्डिएको अवस्थामा उनीहरूको सडेको शव प्रहरीले फेला पारेको छ, जसकारण घटना केही दिन अघिकै रहेको आशंका गरिएको छ। शव सडेर टाउको
झुन्डिएको र शरीरको भाग चुडिएर जमीनमा खसेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। उनीहरू हराएको खबरपछि खोज तलासकै क्रममा बुधबार बिहान 10:30 पाँचकाल तीनमा रहेको ठूली सामुदायिक वनमा महुवाको रूखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। उनीहरू महुवाको रूखमा छुट्टा छुट्टै पासोमा झुण्डिएको र टाउको बाहेकको भाग सडेर भुइँमा झरेको अवस्थामा भेटिएको छ। वन समितिले सल्लाहको खोटो संकलन गर्न वनको अनुगमन गर्ने क्रममा शव देखेपछि खबर गरेको विश्वले बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको टोलीले अनुसन्धान अनुसार उनीहरूले लगाएको कपड़ा तथा साथमा बरामद अन्य कागजात मार्फत परिवार र साथीहरूबाट रुजु गर्दा शक्तिराम र शर्मिला चौधरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ। समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले ड्रोन र मिसाइल आक्रमण गर्दा धेरै मानिस घाइते भएका छन्। आक्रमणपछि उडानहरू रोकिएको र विमानहरूलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको समाचार संस्था एपीले जनाएको छ। आक्रमणमा घाइते भएकाहरूको संख्या भने सार्वजनिक भएको छैन। आक्रमणबाट विमानस्थल र संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ। इरानसँगको युद्धका कारण स्थानीय रूपमा बन्द रहेको यो विमानस्थल अस्ति सोमबारदेखि मात्र पूर्ण संचालनमा आएको थियो। इरान र अमेरिकाले पछिल्ला दिनहरूमा एकअर्का विरूद्ध ड्रोन र मिसाइल आक्रमण गरिरहेका बेला यो आक्रमण भएको हो। गैराती अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेत्रास्त्र आक्रमणको जवाफ स्वरूपै इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। न्यूजील्याण्ड र भारतको क्रिकेट टोलीबीच 12 खेलको ऐतिहासिक श्रृंखला हुने भएको छ। न्यूजील्याण्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरूआत भारतसँगको श्रृंखलाबाट शुरू गर्ने भएको हो। न्यूजील्याण्ड र भारत बीचको 5 टी20 अन्तर्राष्ट्रिय 5 एक दिवसीय अन्तर्राष्ट्रिय र 2 टेस्ट क्रिकेटको श्रृंखला आउँदो अक्टोबर 22 डिसेम्बर 1 चल्नेछ। न्यूजील्याण्ड क्रिकेटका अनुसार खेल संख्याको आधारमा यो श्रृंखला ऐतिहासिक हो। यो श्रृंखला 5 शहरमा हुनेछ। हवस् त, राति 10 मुख्य समाचार अहिलेलाई यति नै। म ललिता हाई पनि यस समाचारबाट विदा हुन्छु। नमस्ते।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाउ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
0: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
0: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।

0: न्यू धागो पसल
1: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
2: त्यही त,
0: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
3: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
4: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक रामेसा।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइन।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
2: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
3: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
2: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
8: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
9: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
10: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9054-0145-775 9841-96-0669 9864-1417-88
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि

0: भैया ने दाँत दुखेर मर्न लागे म हेर्दे त मेरो दाँतमा के भछ
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सप्रेस सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048453305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप

0: hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bisheshta haru le tapai ko man jitcha barambar.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ.
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप.
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
3: बच्चा जन्मेको एक घण्टा भित्र आमाको बिग्रोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन. कन्ठै भो, अब त कन्ठै भो
4: होइन के कन्ठै भो भन्छ यो?
3: सबैले कन्ठै गर्नुपर्ने रहेछ आमा. बच्चा जन्मेको एक घण्टा भित्रै आमाको बिग्रोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै, बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु हुँदैन.
4: हो त,
5: बच्चालाई जन्मेको एक घण्टा भित्र जति सक्दो छिट्टो आमाको बिगोती दुध, 6 महिनासम्म पनि आमाको दुध मात्रै खुवाऊ. आमाको दुधमा बच्चालाई चाहिने सम्पूर्ण पोषक तत्वहरूका साथै पानी पनि हुन्छ. त्यसैले बच्चा 6 महिना पुरा नभएसम्म पानी पनि खुवाउनु पर्दैन.
6: प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, रामेछाप, बागमती प्रदेश.
7: भन्सिनामा परिवारकै स्वास्थ्यका लागि.
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने. यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि. त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि.
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली. सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46. सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली.
8: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
10: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ.
8: प्रोप्राइटर मोहन कुमार स्पष्ट. सम्पर्क नम्बर 9854043305, 0845403305. मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
0: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-343-305, 0848-543-305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: यो पसलमा धागो छ केर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
3: न्यू धागो पसल,
4: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
3: न्यू धागो पसल
4: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्या यो?
3: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
5: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्नीका ड्रेस

0: बताउनु भएको छ। भारतको पाँच दिने भ्रमणमा रहेका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँगको भेटवार्तामा मोदीले यस्तो बताउनु भएको हो। रासपा सभापति लामिछाने सहितको टोलीसँग बुधबार भएको भेटबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै मोदीले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं, भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ। रासपा सभापति लामिछानेसँग भेट नपाउँदा अत्यन्तै खुशी लागेको जनाउँदै उहाँले लेख्नु भएको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र त्यसमा पूर्ण रूपमा सहमत छु। मोदीले दुई पक्ष बीचको भेटको तस्विर आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको पोस्टलाई रासपा सभापति लामिछानेले शेयर गर्नुभएको छ। भारतीय प्रधानमन्त्रीसँग एक घण्टा लामो छलफल भएको जनाउँदै उहाँले लेख्नु भएको छ। आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो अत्यन्त फलदायी र अर्थपूर्ण संवाद गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। नेपाल र भारतले विगतका सीमितलाई पार गर्दै अघि बढ़ने जनाउँदै उहाँले भन्नुभएको छ। विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईँको जस्तै दृष्टिकोण छ। भेटका क्रममा दुई देशका साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ़ बनाउने सहितका विषयमा छलफल भएको जनाइएको छ। भेटमा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायत उच्च पदस्थ अधिकारी सहभागी थिए। रासपा सभापति लामिछानेसँगै भ्रमण टोलीमा रहेका उहाँका पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिव सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो। मोदीसँगको भेटवार्ताका क्रममा अहिले विवादमा रहेको नेपाल भारत सीमाका विषयमा भने कुनै कुरा नै भएन।
1: सम्पत्ति छानबिन पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगलाई उद्घोष गरेका छन्। पार्टीको सदस्यता सार्वजनिक चेतावनी दिए। उनले भनेका छन् यस्ता आयोगलाई हामी मान्यता दिँदैनौ, अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न, सम्पत्ति विवरण भनेर पठाइँदैन, जे जे गर्न सक्छन् गरून्। सरकारले गत छानबिन आयोग गरेको थियो। सर्वोच्च संयुक्तमा गठित पाँच सदस्यीय आयोगलाई 2062-63 सालदेखि 82-83 सार्वजनिक पद धारण गरेका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने अधिकार दिइएको छ। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले काम शुरू गरिसकेको छ। यो अवस्थामा पूर्व प्रधानमन्त्री ओलीले सम्पत्ति छानबिन आयोगलाई अस्वीकार गर्ने चेतावनी दिएका हुन्।
0: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू, सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त टियोर कार्य विवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएका बहालवाला न्यायाधीशहरू, सैनिक अधिकारीहरू, संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीशहरू, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजा

0: को सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। को को छन् सम्पत्ति छानबिन आयोगको दायरा बाहिर, नागरिक दैनिकले खबर लेखेको छ।
1: ठूला प्रकरण

0: सुधारको दिशामा नयाँ आशा जगाएको छ। लामो समयदेखि राजनीतिक प्रशासनिक तथा राज्य सार्वजनिक सम्पत्ति सँग सम्बन्धित विवाद तथा स्मार्ट टेलिकम प्रकरण जस्ता बहुचर्चित विषयमा सीआईबीले थालेको अनुसन्धानले कानून सबैका लागि समान हो भन्ने लोकतान्त्रिक मूल्यलाई थप मजबूत बनाएको विश्लेषण गरिएको छ। यसले आम नागरिकमा अनुसन्धान निकाय प्रतिको विश्वास बढ़ाउनुका साथै दण्डहीनताको अन्त्यतर्फ सकारात्मक संकेत दिएको छ। पछिल्ला अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भनेको उच्च तहका निर्णयकर्ता प्रभावशाली व्यवसायी तथा शक्तिशाली समूहलाई समेत कानूनी दायरामा ल्याउने प्रयास हो। विगतमा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको आलोचना भइरहँदा सीआईबीले देखाएको सक्रियताले अनुसन्धान प्रक्रिया प्रभाव र दबाव भन्दा माथि उठेर अघि बढ़न खोजिरहेको संकेत दिएको छ। कानून भन्दा माथि कोही छैन भन्ने सन्देश चर्चित अनुसन्धानले चर्चामा धितोपत्र बजारको चलखेलमाथि कड़ा अनुसन्धान सम्पत्ति शुद्धिकरण र बैंकिङ अपराधमा निगरानी स्मार्ट टेलिकम प्रकरणमा विशेष चासो रेस्क्यू घोटालाले उठायो अन्तर्राष्ट्रिय छविको प्रश्न यी मुख्य मुद्दाहरू यो खबरसँग सम्बन्धित छापिएका छन्। ठूला प्रकरणमा सीआईबीको नजर प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
1: फार्मेसी र अस्पतालमा भेटिन्दैन किमोथेरापीको औषधि कालोबजारीमा निर्भर क्यान्सरका बिरामी शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। फोक्सोको क्यान्सर भएर पाटन अस्पतालमा उपचार गराइरहेकी मिठो कुमारी सापकोटाको परिवारलाई गत मंगलबार अस्पतालका चिकित्सकहरूले कार्बोप्लाटिन औषधि लिएर आउन भने। किमोथेरापीका लागि चाहिने यो औषधिको बजारमा चरम अभाव छ। अधिकांश क्यान्सरको उपचारमा प्रयोग हुने यो औषधि खोजीमा परिवार झन्झुटे। मेरा जेठाजू र श्रीमानले कार्बोप्लाटिनको एक डोज पाउन धेरै संघर्ष गर्नु पर्यो। मिठु कुमारीकी बुहारी शोभादेव कोटाले सुनाउनुभयो, धेरैसँग अनुनय विनय गर्नु पर्यो, बल्ल तल्ल कुलेश्वरमा एक डोज औषधि पाइयो। मिठु कुमारीको परिवार जस्तै हजारौं क्यान्सर रोगीका आफन्तले तीन महिना यता किमोथेरापी औषधिको एक डोज पाउन निकै संघर्ष गर्नु परिरहेको छ। अस्पतालका फार्मेसी र निजी फार्मेसीमा यो औषधि उपलब्ध छैन। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण औषधि उत्पादकहरूले उत्पादन नै घटाएका छन्, औषधिको मूल्य पनि बढ़ाएका छन्।
0: ओलीको अहम अझै उस्तै, नेतृत्व नछाड्ने अडान, हिमालय टाइम्स खबर लेख्छ। गत भदौमा भएको देशव्यापी युवा विद्रोह र फागुनको आम निर्वाचनले मुलुकको राजनीतिमा ठूलो फेरबदल ल्यायो। निर्वाचन मार्फत संसदमा नयाँ र युवा अनुहार भित्रिएपछि पुराना राजनीतिक दलहरूभित्र पुस्तान्तरण र आन्तरिक पुनर्गठनको बहस निकै तातेको छ। तर यति ठूलो राजनीतिक उथलपुथल र पार्टीले इतिहासकै सबैभन्दा खराब पराजय बेहोर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रामक शैली र प्रस्तुतिमा भने कुनै बदलाव देखिएको छैन। सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार र राज्यका विभिन्न निकायहरू पूर्वाग्रही ढंगले अघि बढ़ेको आरोप लगाउँदै उनीहरूलाई संयमित रहन चेतावनी दिनुभयो। समय र परिस्थिति सधैं एउटै रहँदैन, उत्ताउ लिएर धेरै अगाडि नबढ़नुहोला। ओलीले भन्नुभयो, राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए, यो अराजक तन्त्र कति समयको पाहुना हो, यो धेरै समय चल्न सक्दैन। अध्यक्ष ओलीले पार्टीको नीति र नेतृत्वमा कुनै कमजोरी नरहेको दावी गरिरहँदा मञ्चमै रहेका पार्टीका उपाध्यक्ष विष्णु पौडेलले भने निकै फरक विश्लेषण सुनाउनु भएको थियो। उपाध्यक्ष पौडेलले अहिलेकै ढंग र कार्यशैलीबाट अब एमाले अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष सुनाउनुभयो। अध्यक्ष ओलीकै सामुन्ने खरो रूपमा प्रस्तुत हुँदै उपाध्यक्ष पौडेलले भन्नुभयो, हामीले जसरी काम गरिरहेका छौं यही रूपमा हाम्रो पार्टी अगाडि बढ़न सक्दैन, त्यसैले हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्ने निर्णय गरेका छौं। उहाँले निर्वाचनको समीक्षा र पुनर्गठनको प्रस्ताव तयार पार्न सचिवालयले कार्यदल गठन गरिसकेको र त्यही आधारमा केन्द्रीय कमिटिमा थप छलफल गरेर ठोस निर्णय लिने जानकारी दिनुभएको थियो।
1: सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनामा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन सनसेट एक्ट लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समयसम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर ती वर्षमा बढ़ेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दा मामिलाको छिटो फर्स्यौट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढ़ाइएको छ। सनसेट लको तयारी गोर्खापत्रमा खबर छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत भ्याट बिल लिने उपभोक्ता र वैधानिक माध्यमबाट विप्रेषण पठाउने नेपालीलाई प्रोत्साहन गर्न लोटरी चिट्ठा योजना घोषणा गरेको छ। सरकारका अनुसार कर छली नियन्त्रण, राजस्व वृद्धि तथा हुण्डी कारोबार निरुत्साहित गर्ने उद्देश्य सहित ल्याइएको यो कार्यक्रम कार्यान्वयनमा आए दैनिक रूपमा सर्वसाधारणले नगद पुरस्कार जित्न सक्ने सरकारले बताएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमा ल्याएको योजना अनुसार भ्याट बिल लिने दिने संस्कृति विकास गर्न भ्याट बिल लोटरी कार्यक्रम ल्याइएको हो। उनका अनुसार वस्तु तथा सेवाको खरिद बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल स्वत लोटरी टिकटमा रूपान्तरण हुनेछ र त्यसका आधारमा दैनिक नगद पुरस्कार वितरण गरिनेछ। यसले उपभोक्तालाई बिल माग्न र व्यवसायलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न बाध्य बनाउनेछ। दैनिक लखपति बनाउने सरकारको चिट्ठा योजना के हो शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।
1: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। यो खबर गोर्खा पत्रले छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा पाँच मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री चितनारायण आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा पाँचजना नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट चारजना र जनता समाजवादी पार्टी जसपाबाट एकजना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ।
2: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा सम्मानजनक रोजगारी आर्थिक वृद्धिमा केन्द्रित गराउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
1: अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको